यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। सरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले अघिबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै

0: लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
2: होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि। होइन त
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सित्तैमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391842 र 9844061814।
4: दुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
7: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
4: हाम्रा सेवाहरू:
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
7: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
7: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
8: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
7: अन्य थप जानकारीको लागि
8: सम्पर्क नम्बर 0494412020।
4: धुलेखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: युबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल साउन 28 गते बिहीबार अगस्त 13 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको प्रतिपदा तिथि गुला पर्व प्रारम्भ विश्व सुलेखन दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: प्रहरीको पोशाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन। सांसद र प्रहरी प्रमुख बीच नै नोकझोक। कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै।
1: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण। भाका दिएको म्याद सकिँदा पनि सर्पको टोकाई विरूद्धको औषधि आपूर्ति हुन सकेन।
2: खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि नयाँ रणनीति बनाउँदै। मासु र अण्डाको मूल्य बढ़दा पनि किसान घाटामा। बिचौलियाको हाली मुहाली।
1: अमेरिकाद्वारा बालबालिकाको खोप कार्यक्रममा गरिएको परिवर्तनको विश्व स्वास्थ्य संगठनद्वारा आपत्ति। व्यापारिक जहाज कब्जा गरे प्रतिकार गर्ने रूसी राष्ट्रपतिको चेतावनी। ब्राजिलमा प्राकृतिक वनस्पति घट्दा एल निनोको प्रभाव।
2: र सोलुखुम्बुमा तेस्रो संस्करणको रेड पाण्डा म्याराथन हुने। पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनको अन्तिम खेल भोलि। बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता असोज दोस्रो साता।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा सुशासन र भ्रष्टाचार अन्त्यका लागि संसददेखि सरकारवाला बीच चलिरहेको बहसको प्रसंग।
1: नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारी तथा निर्वाचन प्रहरीका लागि खरिद गरेका पोशाक लगायतका सामग्रीमा सार्वजनिक खरिद प्रक्रिया र खर्चमाथि प्रश्न उठेपछि संसदको सार्वजनिक खरिद अनुगमन समितिले छानबिन अघि बढ़ाएको छ। समितिले हिजो गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई बैठकमा बोलाएर खरिद प्रक्रिया लगायत तथा व्यवस्थापन बारे जानकारी लिएको छ। बैठकमा सांसदहरूले उजुरीका विषय गम्भीर रहेको भन्दै विस्तृत छानबिनमा जोड़ दिएका छन्। बैठकमा उपस्थित भएका गृह सचिव तथा दुवै आईजीपीले भने सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गरिएको जिकिर गर्नुभएको थियो। बैठकले 15 दिनभित्र खरिद सम्बन्धी विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ। खास गरी प्रहरीको गत वर्षको खरिदको विषयमा छानबिनको माग गरिएको हो। तत्कालीन आईजीपी दीपक थापाको कार्यकालमा खरिद प्रक्रिया शुरू भएको थियो। निश्चित केही कम्पनीलाई मात्रै मिल्ने प्राविधिक विषयहरू बनाइएको भन्दै उजुरीहरू परेको बताइएको छ। त्यसै एनसीएल आजियताको शेयर बिक्री विवाद तथा स्मार्ट सेलको 4.60 करोड़ बराबरको लिलामी प्रकरणमा 22 जना विरूद्ध मुद्दा दायर भएको छ। स्मार्ट सेलका तत्कालीन संचालक, एनसीएल आजियताका संचालक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालक र सीईओ तथा प्राधिकरणकै पूर्व अध्यक्षलाई प्रतिवादी बनाइएको मुद्दाको कुल बिगो 96.12 करोड़ 17 लाख रूपियाँ छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयको ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूरमा मुद्दा दायर भएको हो। यसमा स्मार्ट सेलको उपकरण निलामी र एनसेलको शेयर खरिद बिक्रीको विषयमा छुट्टा छुट्टै बिगो कायम गरिएको छ। एनसेलको शेयर बिक्रीबाट राज्यलाई 87.02 करोड़ 64 लाख रूपियाँ घाटा भएको भन्दै सोही बराबरको बिगो कायम गरिएको छ। त्यस्तै स्मार्ट सेलको उपकरण लिलाममा सर्वेश जोशी, सतीश लाल आचार्य, सचिन लाल आचार्य, भास्कर लाल नरसिंह जोशी, ज्योति प्रकाश पाण्डे, पृथ्वी बहादुर पाण्डे, प्रजय राज भण्डारी, कवि कुमार ब्रिजेवाला र दिवाकर शाक्य उडाई र शालिक राम वेलवासे र शोभा श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। लाइसेन्स खारेज भएसँगै सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको बीटीएस टावर लगायतका उपकरण लिलाम गरी एनसेलले खरिद गरेको थियो। यस प्रक्रियामा कानून मिचिएको अभियोग छ।
2: यसैबीच सम्पत्ति शुद्धिकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले हिजो भट्ट र अग्रवाललाई पूर्वपक्ष थुनामा राख्न आदेश दिएको हो। उनीहरू धितोपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अघिल्लो मुद्दामा पूर्वपक्ष थुनामै छन्। यसअघि असार तीन गते विशेष अदालतले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको थियो। सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई हिजो अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान र थुनछेक बहसपछि विशेषले थुनामा पठाउने आदेश गरेको हो। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धिकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाल विरूद्ध पनि मुद्दा थियो। विशेषले पौडेललाई साधारण तारीखमा छाड्न आदेश दिएको थियो। त्यही अनुसार उनी तारेखमा पनि छन्। उक्त मुद्दामा भट्टलाई 26,63,27,71,59 रूपियाँ र अग्रवाललाई 25,59,20,06,124 रूपियाँ बिगो कायम गरिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले सीआईएनसँग बताउनुभयो। यसअघि पनि भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेको थियो। अनुसन्धानपछि उनीहरू विरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टा छुट्टै मुद्दा दायर गरिएको थियो।
1: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आजु राणा देउवा अझै नेपाल फर्किनु भएको छैन। पूर्व सभापति देउवा भने कांग्रेस नेतृपक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जानुभएको थियो। त्यसदा उहाँ विदेशमै हुनुहुन्छ। पूर्व परराष्ट्रमन्त्री राणा 21 पुसमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको थियो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको समेत बताउनु भएको छ। तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषय उपचार भइरहेको भनेर खुलाइएको छैन। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुग्नु भएको हो। आज काठमाण्डुबाट दिल्ली हुँदै सिंगापुर पुग्नु भएको थियो। देउवा काठमाण्डुबाट सिंगापुर जानुभएको थियो। देउवा दम्पतिले आफ्नो बसाईबारे आधिकारिक रूपमा केही खुलाउनु भएको छैन। अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उहाँहरू विरूद्ध लागेको छ। यति लामो अवधिसम्म विदेश बसाई र उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न पनि उठिरहेको बताइएको छ। देउवा दम्पतिले विदेशमा उपचाररत रहेको बाहेक अरू खुलाउनु भएको छैन। 25 चैतमा देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी नै रहेको जानकारी गराउनु भएको थियो। वास्तविकता समय क्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जित गरी सार्वजनिक भएका विवरणहरू भ्रममा नपर्न सबैमा अपील गर्दछु उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको थियो। यसबारे कांग्रेस पनि मौन रहेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसले देउवा उपचारका क्रममा विदेशमा रहेको भन्ने बाहेक अरू कुरा पार्टीलाई आधिकारिक जानकारी नभएको समेत बताउनु भएको छ।
2: सरकारले संक्रमित पशुको पीड़ा रहित मरण अर्थात युथेनेसिया गर्न सकिने व्यवस्था सहित संक्रामक पशुरोग नियन्त्रण विधेयक ल्याएको छ। यसले पशुधन जोगाउँदै आर्थिक समृद्धिमा योगदान दिने पनि विश्वास गरिएको छ। रोग नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोलीसहित पशु सेवा विभागको नेतृत्वमा समन्वय समिति रहने व्यवस्था समेत प्रस्ताव गरिएको छ। समन्वय समितिले प्राविधिक सहयोग तथा रोग नियन्त्रणमा समन्वय सहकार्य र सहजीकरण गर्ने जनाइएको छ। युथेनेसिया गर्नका लागि संक्रामक पशु रोग प्रमाणित हुनुका साथै उपचारविहीन र पीड़ादायी अवस्थामा रहेको पशु हुनुपर्नेछ। संक्रामक पशु रोग प्रमाणित भई उपचारविहीन भई पीड़ादायी अवस्थामा रहँदा पशुलाई नियन्त्रण वा व्यवस्थापन गर्नुपर्ने भएमा दर्तावाला पशु चिकित्सकले पीड़ारहित मरण अर्थात युथेनेसिया व्यवस्था गर्न सक्ने विधेयकमा उल्लेख गरिएको छ। राष्ट्रिय सभामा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गरिएको छ। पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 पशुमा लाग्ने संक्रामक रोगबारे व्यवस्था गरी पनि स्पष्ट नहुँदा समयमै रोग नियन्त्रण सम्बन्धी कार्य संचालनमा कठिनाई हुँदै आएको थियो। यसैबीच देशभरमा सर्प दंश विरूद्धको औषधिको अभाव भए पनि त्यसलाई टार्नको लागि सरकारवाला निकायको बीचमा समन्वय भइरहेको सरकारले दावी गरेको छ। विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदानको अभ्यास गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुराकानी गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी
0: मैले एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्वप्रथम उपचार केन्द्रमा भएको खोपलाई स्थिरता व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौँ। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौँ भन्नुभएको छ। खरिद भइसकेर उहाँहरूले यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ, तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौँ, हामी चाँडै ल्याइदिन्छौँ। सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ, तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविधि चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठूलो मात्रामा ठूलो समयसम्मलाई धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
2: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा अधिकांश सांसदले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको उल्लेख गर्नुभयो भने अर्का सांसद नरबहादुर विष्टले उपभोक्ताले कहिलेसम्म ग्यास पाउने हो भनेर प्रश्न गर्नुभयो। सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था आएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। सरकारले भने विभिन्न ग्यास डिपो लगायत अरू सरकारवाला निकायसँग संवाद र अनुगमनलाई पनि तीव्रता दिइरहेको दावी गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा नागरिकको गुनासो सम्बोधनका लागि सांसदले गर्ने काम र बनाउने योजना
4: चाहना आकांक्षा राखेको हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गरिदिएको हुन्थ्यो, मलाई यसमा सहयोग गरिदिएको हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ। सहयोग दिनको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु। अनावश्यक कुनै चाहिँ अधिकारीले दुःख दियो कुराहरू चाहिँ समस्याहरू हुन्छन्।
2: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना। खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ़दा पनि किसान भने घाटामा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फूलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
6: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
7: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
6: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओईआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
13: हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानमै आसपासमा उपस्थित छ। यति बेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल आएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बादल सहित मौसम सामान्य रहेको विभागले जनाएको हो। मौसमविदका अनुसार अहिले कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको जनाएको छ। यसैबीच बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता भन्दा तल रहेको शाखाले जनाएको हो। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामा छ। कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेखनीय रूपमा बढ़ेको शाखाका प्रमुख विनोद पराजुलीले CIN बताउनुभयो।
14: बहाव आगामी तीन दिन बढ़ने क्रममा भोलिलाई पर्सीलाई चाहिँ उल्लेख्य बढ़ने भनेका छौं। तर प्रमुख नदीहरूमा चाहिँ खतरा भन्दा माथि बाढ़ी जाने अवस्था, खाली नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म ससाना नदीको कुरा छ, फ्लास फ्लडको कुरा गर्छ हामी, आकस्मिक बाढ़ीको, आकस्मिक बाढ़ीको जोखिम चाहिँ मुख्यतः सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ। आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। यो बाहेक अत्यन्तै ठूलो बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
2: मासु र अण्डाको मूल्य बढ्दा पनि किसानहरू भने मारमा परेको भन्दै सरकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्। साधारणतया साउन महिनामा कतिपय नेपालीले माछा मासु तथा अण्डा खाँदैनन्। माघ कम हुने यो महिनामा मासु र अण्डाको मूल्य घट्नुपर्ने हो, तर यसपटक बजारको दृश्य उल्टो देखिएको छ। साउन लागे यता अण्डा र कुखुराको मासुको भाउ बढ़ेको छ। छोटो समयमै पटक पटक भएको मूल्य वृद्धिका कारण भान्सा महँगिएको छ, उपभोक्ताहरूको गुनासो बढ़ेको छ। बजारमा मासु र अण्डाको भाउ छोइन सक्नु भएको भन्दै यसपटक किसानले राम्रै नाफा कमाएको अपेक्षा गरिए पनि त्यो अनुसारको नाफा किसानले कमाउन सकेका छैनन्। मूल्य वृद्धिको ग्राफले किसानहरूको मुहारमा खुशी पनि आउन सकेको छैन। अण्डाको फार्म समर्थन मूल्य तोक्दै आएको नेपाल लेयर्सको कुखुरापालक संघले साउन महिनामा मात्रै 4 पटक सूचना निकालेर अण्डाको भाउ बढ़ाएको छ। खाद्य व्यवस्था कम्पनीले भने आफ्नो उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि रणनीति ल्याउँदैछ अगाडि। सिंहदरबार भित्रै बिक्री केन्द्रको स्थापना गर्ने तयारी पनि गरिएको छ।
13: अब आजका पत्र पत्रिकाका खबर। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री बालेनलाई टर्की र सभापति लामिछानेलाई चीन भ्रमणको निम्ता शीर्षकमा खबर प्रकाशित छ। भारतपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीले औपचारिक निमन्त्रणा पठाएको छ। द्विपक्षीय भ्रमणका लागि नभएर जलवायु सम्मेलन सम्बन्धी 31 संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन टर्कीबाट प्रधानमन्त्रीलाई निमन्त्रणा आएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने युवा नेतृत्व सामान्य देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्ने अवसर र चुनौती दुवै आएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले अहिलेको अवसरलाई परिमाणमा बदल्न नसके थप जटिल परिस्थिति आउन सक्ने समेत उहाँले चेतावनी दिनुभएको हो। ऋण तिरिसक्दा पनि 17 परिवारको 3.5 बिघा फूलकुमारीको कब्जामा शीर्षकमा अर्को खबर प्रकाशित छ भने अबदेखि सबै सरकारी कार्यालयमा निवेदनको एउटै ढाँचा शीर्षकमा खबर छ। त्यस्तै भित्र पृष्ठमा ग्यास अभावसँगै दाउराको माग बढ़दै उदयपुरमा 70% परिवार अझै दाउरामै निर्भर शीर्षकमा खबर छ भने अर्को पृष्ठमा बोरा अभावमा 6 महिना गोदाममै थन्किएको उदयपुर सिमेन्ट बल्न बिक्री शुरू शीर्षकको अर्को खबर छ। दशैंमा मात्रै खुल्ने सुपथ पसल आजदेखि वर्षभरि सञ्चालन हुँदै शीर्षकमा अर्को खबर छ। 44 जिल्लामा आजबाट सुपथ पसल सञ्चालन हुनेछ। वर्षैभरि उत्पादनमा छूट दिने गरी सुपथ पसल सञ्चालन गर्न लागिएको छ। खाद्य कम्पनीले सुपथ पसलमा बिक्री गर्न 10,000 टन चिनी आयातको प्रक्रिया समेत थालेको छ।
2: आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनमा जलेको मन्त्री निवास 38 करोड़ खर्चेर पुनर्निर्माण हुँदै शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। गत भदौको जेएनजी आन्दोलनमा जलेको ललितपुर भैंसेपाट स्थित मन्त्री आवासको 38 करोड़ खर्चेर पुनर्निर्माण शुरू भएको हो। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिन्टेण्डेण्ट चक्रवर्ती कण्ठका अनुसार 3 प्याकेजमा गरेर मन्त्री बस्ने घरहरूको पुनर्निर्माण शुरू भएको हो। अहिलेको स्वीकृत समय तालिका अनुसार काम भयो भने आगामी असोज महिनापछि अर्थात दशैं तिहारको आसपासमा मन्त्रीहरू भैंसेपाटी स्थित नयाँ सरकारी आवासमा सर्न पाउने देखिएको छ। नागरिक दैनिकमा प्रदेश सरकारमा थपिँदै बेरुजुको भार शीर्षकमा विनोद सुविदीले विराटनगरबाट र सन्देश श्रेष्ठले गण्डकीबाट लेख्नु भएको खबर छ। किसानको आर्थिक हैसियत उकास्दै कालो सुन शीर्षकमा अमर खटकाले इटहरीबाट लेख्नु भएको खबर पनि छापिएको छ। ताप्लेजुङको मेरिङदिन गाउँपालिका 1 का 47 वर्षीय हरि लिम्बुले 10 वर्षदेखि अलैंची खेती गर्दै आउनु भएको छ। अघिल्लो वर्ष 30 मन अलैंची उत्पादन गरेका लिम्बुले यस वर्ष उत्पादन राम्रो भएकाले थप 5 मन उत्पादन बढ़ने अपेक्षा गर्नुभएको छ। पूर्वी पहाड़ी जिल्लामा सामान्य ढंगले अलैंची लगाउँदै आएका किसान अहिले व्यावसायिक खेतीमा रमाउन थालेका छन्। अलैंची खेती विस्तारसँगै उत्पादन र आमदानी पनि बढ़ेको किसानहरूको अनुभव रहेको छ। भित्रीपन्नामा बाल बालिकालाई कमैया कमलरी राख्न नपाउने विधेयक संसदमा शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको छ। बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भनी स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको हो। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने उल्लेख गरिएको छ। कोशी सरकारबाट बाहिरियो कांग्रेस नेकपा जाने शीर्षकमा विनोद सुविदीले लेख्नु भएको खबर छ भने लुम्बिनीमा भदौ 1 मा मुख्यमन्त्रीले विश्वासको मत लिने शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा मिनी संसद नागरिकको पहरेदार कि सरकारको छाया शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छ। सरकारलाई जवाबदेही बनाउनुपर्ने संसदीय समितिहरूकै भूमिका कमजोर देखिएको उल्लेख गरिएको छ। बरू उल्टै सरकारको प्रतिरक्षामा देखिएपछि अधिकांश समितिमाथि प्रश्न उठ्न थालेको भनिएको छ। पत्रकार श्रेष्ठ पक्राउ गोपनीयता हनन गरेको आरोप शीर्षकमा खबर छ। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हिजो साँझ ललितपुर स्थित उहाँकै निवासबाट पक्राउ गरेको छ। श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डुको प्रहरी टोली परिचालित थियो। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भित्रीपन्नामा सत्तारूढ़ सांसदकै झण्डै 2/3 सदस्य भएको प्रतिनिधि सभामा कोरम पुग्ने मुस्किल शीर्षकमा खबर छ भने एमाले नेतृत्व पुनर्गठन गर्ने महासचिवको प्रस्ताव ओलीले गरे होल्ड शीर्षकमा गंगा विसीले खबर लेख्नु भएको छ।
13: साझा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संयुक्त राज्य अमेरिकामा बालबालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौंदेखिको वैज्ञानिक प्रमाणविहीन रहेको समेत बताएको छ। राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको थियो। सो आदेशका विरूद्धमा विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रूसी व्यापारिक जहाज कब्जा गरे त्यसको जवाफ रूसले पनि प्रतिकार गर्ने कदम चाल्ने समेत चेतावनी दिनुभएको छ। प्रशान्त महासागरमा रूसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा उहाँले केही देशका अधिकारीले अन्तर्राष्ट्रिय समुद्री कानून उल्लंघन गर्दै रूसी आर्थिक संस्थामा जहाज तथा अन्य शान्तिपूर्ण पानी जहाजको आवागमनलाई अवरोध गर्न सृजना गर्न खोजेको समेत बताउनु भएको थियो। र ब्राजिलले पछिल्ला 4 दशकमा फ्रान्सको क्षेत्रफल भन्दा दोब्बर बढ़ी प्राकृतिक वनस्पति गुमाएको छ। प्राकृतिक वनस्पति घट्दा एलनिनोका कारण हुने खडेरी बाढ़ी र डढ़ेलो जस्ता चरम मौसमी घटनाको प्रभाव बढ़न सक्ने एक अध्ययनले जनाएको हो।
2: साझा खबरमा अब खेलकुदको खबर। रेडपाण्डा म्याराथन प्रतियोगिताको तेस्रो संस्करण सोलुखुम्बुमा हुने भएको छ। आगामी भदौ 20 गते सोलुखुम्बुको सल्लेरीमा हुने रेडपाण्डा नेटवर्कले जानकारी दिएको छ। बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। साउन 25 26 गतेसम्म मदन भण्डारी स्पोर्टस एकाडेमीको आयोजनामा बुटवलमा बसेको आयोजनामा खेल हुनेछ। बुटवलमा बसेको 11 पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। एपीएफका क्षितिज खनाल, पीस फिटनेसका विष्णु कचुवाल र आर्मीका प्रफुल्ल महर्जन लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टनको सेमी फाइनलमा पुग्नु भएको छ। शीर्ष 8 वरियताका पुरूष एकलतर्फ समूह ए क्षितिजले दोस्रो जीत हात पार्दै सेमी फाइनलमा स्थान बनाउनु भएको हो।
15: नागरिकको दैनिकी सजिलो बनाउन सांसदलाई गुनासो र सम्बोधनको प्रयास, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घमनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
15: साझा खबरमा अब नागरिकको गुनासो र आवश्यकता सम्बोधनका लागि सांसदको भूमिका, नागरिकका आवश्यकता पूरा गर्न र गुनासो सुन्नका लागि सरकारका विभिन्न तह र निकाय संघदेखि स्थानीय तहसम्मै सक्रिय छन्। तर आफ्नो निर्वाचन क्षेत्रबाट चुनिएका सांसदसँग पनि उनीहरूको माग र गुनासो धेरै आउने गरेको छ। यसका लागि सांसदको भूमिका र गुनासो सुन्ने संयन्त्र कस्तो छ, हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गरेका छौं।
4: जनताहरूले जुन माध्यमबाट मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ, त्यसै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु।
17: 24 घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
4: यस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा, अब चाहिँ कुनै कार्यक्रममा भएको बेलामा, सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी।
17: यो तीनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
4: फोन त 24 घण्टा आउँछ, 24 घण्टा आउँछ र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने, अति जरुरी हुँदाखेरि कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गर्ने।
17: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ?
4: त्यसम्म भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ। र मैले त बिरगञ्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु, पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीले सहयोग गर्नु भएको।
17: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो भनेर सचिवालयमा तपाईँले राख्नुभयो?
4: एकदम, एकजना नै, मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न, एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न, सबै अलग अलग भ्याएसम्म सकेसम्म मैले त्यसरी फोकल पर्सन टोकेर राखिदिएको छु।
17: त्यसबाट के सजिलो हुँदो रहेछ सांसदलाई?
4: त्यसबाट अब यस्तो, अब जस्तो हाम्रो क्षेत्रको त्यहाँका मतदाताहरूलाई परेको, जस्तो कसैलाई अब के स्वास्थ्य सम्बन्धी केही चाहिँ समस्या पर्यो, हस्पिटलमा उहाँहरूको सहज पहुँच भएन, उहाँहरूलाई कहीँ बेड नपाइदिएको हुनुहोला, कुन रोगको चाहिँ बिरामी कुन हस्पिटलमा लानुपर्ने होला, जनताले सानसानो कुराका पनि यो संसदसँग त्यो चाहिँ चाहना आकांक्षा राखेको हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा चाहिँ सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ। सहयोग दिनुको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु।
2: पर्सायकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
15: प्रहरीको पोसाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन, सांसद र प्रहरी प्रमुख बीच नोकझोक, कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै।
2: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण, भाका दिएको म्याद सकिँदा पनि सर्पको ठोकाई विरूद्धको औषधि आपूर्ति हुन सकेन।
15: खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ़दा पनि किसान घाटामा बिचौलियाको हालीमुहाली।
2: अमेरिकाद्वारा बाल बालिकाको खोप कार्यक्रममा गरिएको परिवर्तनको विश्व स्वास्थ्य संगठनको आपत्ति, व्यापारिक जहाज कब्जा गरे प्रतिकार गर्ने रूसी राष्ट्रपतिको चेतावनी।
15: र सोलुखुम्बुमा तेस्रो संस्करणको रेडपाण्डा म्याराथन हुने, 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनको अन्तिम खेल भोलि बुटवलमा, अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता असोज दोस्रो साता।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ सरकारले दिइरहेको आश्वासन र उपभोक्ताले ग्यासको सिलिण्डर पाउन नसकेको विषयवस्तुमा। पछिल्लो समयमा सरकारले सबै व्यवस्था भइरहेको दावी गरेको छ तर उपभोक्ताबाट असन्तुष्टिका स्वरहरू सुनिन छोडेको छैन। यहाँ एउटा खुल्ला मैदान जस्तो छ, दुईजना व्यक्तिहरू एक अर्काको बीचमा संवाद गरिराखेका छन् र त्यहाँमध्ये रहेका एकजनाको हातमा पत्रिकाको त्यो चिरकटो जस्तो छ जहाँ उपलब्ध छ लेखिएको छ। उनी केही भन्दैछन्, ग्यास मल सबै तथ्याङ्कमा जताततै छ तर बजारमा चाहिँ फिटिक्कै देखिँदैन त।
18: यो हो हाम्रो रेडियो 103.4 MHz।
19: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना। आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत निम्न मिति समय र स्थानमा वितरण गरिने हुँदा आवश्यक कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिनु हुन सबैमा जानकारीको लागि अनुरोध गरिन्छ। कार्यक्रम हुने मिति समय र स्थान 2083 साल साउन 22 गते वडा नम्बर 2 को कार्यालयमा र साउन 25 गते वडा नम्बर 6 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म, साउन 26 गते वडा नम्बर 7 को कार्यालयमा, साउन 27 गते वडा नम्बर 5 को कार्यालय र साउन 28 गते वडा नम्बर 3 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। आवश्यक कागजात, नागरिकता सकल र छाया प्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराइएको चेकबुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा।
20: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

0: मदिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाईं स्वस्थ हुनु तपाईंले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईंले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईंको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेसना पिएको, तागत दिन शनि दिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सुमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कम कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4 सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-39-57-22।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगरटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
1: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। सुरुमा मुख्य समाचारका शीर्षकहरू। 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हद तोकेर कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्थामा अर्थ मन्त्रालयको सहमति। कंग्रेस पूर्व सभापति देवबहादुर सुरेश नेता हुँदै प्रधानमन्त्री शाहलाई टर्की भ्रमणको निम्तो। एमाले बागमती संसदीय दलको नेताबाट थपलियालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता। दोलखामा भएका दुई छुट्टा छुट्टै घटनामा दुईजना घाइते। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई किशोर श्रेष्ठ पक्राउ। र अफगानिस्तानमा 24 लाख छात्रा विद्यालय जानबाट वञ्चित।
1: पानी मिसाएको रहेछ, पानी त खाँदैनौ।
2: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
3: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्क मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेडीको डिडिसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेडीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ताप, निमल्ती, जफी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 049-421-2020।
0: अब समाचार विस्तारमा। संघीय निजामती सेवा विधेयकमा प्रस्तावित 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हद तोकेर कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्थामा अर्थ मन्त्रालयले सहमति दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनः सहमतिका लागि पठाएको प्रस्तावमा स्वर्णिम वागले नेतृत्वको अर्थ मन्त्रालयले सहमति दिएको हो। निजामती सेवा ऐनको मस्यौदालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले 72 दिनसम्म होल्डमा राखेर सोमबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै फर्काएको थियो। संघीय मामिला मन्त्रालयले मंगलबार पुनः अर्थमा पठाएकोमा सो विधेयकमाथि पुनः सहमति प्राप्त भएको छ। यसअघि अर्थ मन्त्रालयको सहमति लिएर संघीय निजामती सेवा विधेयकको मस्यौदा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको थियो। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ जेएन थपलियालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ। थपलिया विरूद्ध हिजो एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो। पार्टीको निर्देशन बमोजिम बागमतीमा दलको नेता फेर्ने प्रक्रिया अघि बढ़ाइएको छ। थपलियालाई हटाएर पूर्व स्वास्थ्य मन्त्री किरण थापालाई संसदीय दलको नेता बनाउने तयारी गरिएको छ। त्यसका लागि एमालेका प्रदेश सभा सदस्यहरूको बहुमतको हस्ताक्षर समेत संकलन भइसकेको बताइएको छ। थापाको पक्षबाट पूर्वक मन्त्री कृष्ण प्रसाद सिलवाल, ज्ञान बहादुर तमाङ र हरीश सापकोटाले एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। दोलखामा भएको दुई छुट्टा छुट्टै घटनामा दुईजना घाइते भएका छन्। जिल्लामा करेन्ट लागेर र बाँदरको आक्रमणबाट दुईजना घाइते भएका हुन्। दोलखाको बिगु गाउँपालिका चार भोरले स्थित निर्माणाधीन पर्तामा कुशी पाँचौं जलविद्युत आयोजनामा कार्यरत एक युवक करेन्ट लागेर गम्भीर घाइते भएका छन्। करेन्ट लागेर दोलखाको मेलुङ गाउँपालिका चार घर भई तामाकुशी पाँचौं जलविद्युत आयोजनामा कार्यरत 35 वर्षीय गोपाल थामी घाइते भएका हुन्। उनलाई सोही आयोजनाको फलामको रड लगायतका सामानहरू गौरीशंकर गाउँपालिका आठ स्थित ट्युनिटार लैजाने क्रममा रडले विजुलीको तारमा छुँदा करेन्ट लागेको दोलखा प्रहरीले जनाएको छ। घाइते थामेको काठमाण्डौ स्थित किर्तिपुर वन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिए। उनका अनुसार घाइते थामेको शरीरको बायाँपट्टि भाग जलेको र अवस्था गम्भीर रहेको छ। उनलाई सिंगटीमा प्राथमिक उपचारपछि थप उपचारका लागि कैलाश सिंहको हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो। यस्तै दुलखाको बैतेश्वर गाउँपालिका छमा बाँदरको आक्रमणबाट स्थानीय परशुराम घिमिरे घाइते भएका छन्। बारीमा मकै खान आएको बाँदर धपाउने क्रममा बाँदरले आक्रमण गर्दा उनी घाइते भएको स्थानीयले बताएका छन्। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
7: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु विवाहका लागि भोट भत्केहरू टेन्ट कुर्सी भाँडा कुँडा म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता चाहिँ ल्याउने होला त भन्छ।
8: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
9: हजुर, हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालची उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
10: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98412482383 र कृष्ण श्रेष्ठ 98640021।
11: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
12: राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस? बिहेतिर हो कि क्या हो?
13: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
12: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
14: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
13: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
12: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौँ न।
13: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
12: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
13: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
14: पाण्डोहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
10: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
15: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98440065293 र 98441119।
0: तपाईँ यतिखेर हाम्रो रेडियो र जीरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आज सुर्देश सेता हुँदैछन्। देउवा दिउँसो 12:30 बजे नेपाल फर्किने तय भएको हो। पूर्व प्रधानमन्त्री समेत रहेका देउवा जयन्ती आन्दोलनको क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारार्थ कार्तिक 10 गते राति सिंगापुर गएका थिए। सरकार निकटस्थ स्रोत विश्वस्त स्रोतका अनुसार देउवाको आवागमनमा कुनै बाधा अवरोध नगर्ने गरी भद्र समझदारी बनेको छ। देउवालाई सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर निजी निवास महाराजगंजसम्म पुर्याउने तयारी छ। देउवा दम्पति सिंगापुरमै रहेका बेला उनी विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ पुर्जी जारी गरेका थिए। सो पक्राउ पुर्जी रोक्न माग राखेर वारिस मार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री देउवा र उनकी पत्नी डाक्टर आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गत जेठ 11 गते सीआईबी र विभागको नाममा सो आदेश जारी गरेको हो। प्रधानमन्त्री बालिन्द शाह वालेनलाई जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनको 31 मा सहभागी हुन निमन्त्रणा आएको छ। हिजो सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले कोप 31 मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी गराएका हुन्। कोपमा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीका राष्ट्रपति तैयेप एर्दोगानले निमन्त्रणा पठाएका छन्। सहसचिव ढकालले परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाइसकेको जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले रासोपाले परिणाम दिन नसके अर्को भदौ 23 आउन सक्ने चेतावनी दिएका छन्। रासोपाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले दिएको जिम्मेवारी पूरा नगरे युवाहरूबाट राजनीति सम्भव नहुने रहेछ भन्ने भाष्य सृजना हुने बताएका हुन्। रासोपा सभापति लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको स्वीकार गरेका छन्। अब यसलाई सुरक्षित राख्न र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफरको काँधमा रहेको उनले बताए। लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रमसँगै विभिन्न 10 वटा सहकारी संस्थाका 197 जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई प्रक्रिया पूरा गरी तोकिएको बचत रकम फिर्ता गरिएको हो। प्राधिकरणको विवरण अनुसार ब्रिटिश गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै 174 जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्। बाँकी 9 वटा सहकारी संस्थाका 23 जना बचतकर्तालाई विभिन्न परिमाणमा बचत रकम फिर्ता गरिएको प्राधिकरणले जनाएको छ। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई हिजो राति ललितपुर स्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले श्रेष्ठलाई वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलले पक्राउ गरेको जानकारी दिए। पत्रकार श्रेष्ठ विरूद्ध काठमाण्डु प्रहरी परिषदले अदालतबाट पक्राउ पुर्जी लिएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था .com का संचालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्। बर्फुका कारण उत्पादन घटेको भन्दै साउन महिनामा मात्र अण्डाको मूल्य 4 पटकसम्म वृद्धि भएको छ। अण्डामा मात्र नभई कुखुराको मासुको मूल्य पनि बढ़ेको छ। खुद्रा पसलमा उपभोक्तालाई महँगोमा बेचेर बिचौलिया र खुद्रा व्यापारीले बीचमा मोटो रकम कुम्ल्याइरहेको सरकारवालाहरूले आरोप लगाउँदै आएका छन्। प्रस्तुत छ एक रिपोर्ट।
16: साउन यता अण्डा र कुखुराको मासुको भाव बढ़ेको छ। छोटो समयमै पटक पटक मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ। अण्डाको फार्म समर्थन मूल्य तोक्दै आएको नेपाल लेस कुखुरा पालन संघले साउन महिनामा मात्रै चार पटक सूचना निकालेर अण्डाको भाव बढ़ाएको छ। लगातारको मूल्य वृद्धि पछि सबैभन्दा ठूलो एक्सेल्स अण्डाको फार्म मूल्य प्रति क्रेट 560, ठूलो 545 र मीडियम 500 रूपैयाँ पुगेको छ। एक महिनाको अवधिमा अण्डाको मूल्य प्रति क्रेट 95 रूपियाँसम्म बढ़ेको छ। खुद्रा पसलमा उपभोक्तालाई महँगोमा बेचेर बिचौलिया र खुद्रा व्यापारीले बीचमा मोटो रकम गुम्ल्याएको आरोप उपभोक्ता र सरकारवालाले लगाउँदै आएका छन्। अण्डामा मात्र नभई कुखुराको मासुको मूल्य पनि वृद्धि भएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले 22 साउनमा जिउँदो कुखुरा र मासुको मूल्य बढ़ाएको थियो। त्यसको चार दिन नबित्दै 26 साउनमा फेरि अर्को पटक मूल्य वृद्धि गरिएको छ। यसअघि प्रति किलो 240 रूपियाँ रहेको जिउँदो कुखुराको मूल्य बढ़ाएर 250 रूपियाँ पुगेको छ। त्यसै गरी तयारी मासुको थोक मूल्य 330 रूपियाँबाट बढ़ेर 345 रूपियाँ पुर्याइएको छ। काठमाडौँको उपभोक्ताले 1 किलो कुखुराको मासुको 380 देखि 410 रूपैयाँसम्म तिर्न बाध्य छन्। मूल्य वृद्धिको मुख्य कारण ब्लड फ्लू र त्यसले उत्पादनलाई पारेको असरले देखाएको छ। पशु सेवा विभागको तथ्याङ्क अनुसार पछिल्लो चार महिनामा बर्ड फ्लू संक्रमणबाट 835,563 पंक्षी नष्ट गरिएको छ। साथै 12,25,536 अण्डा र 2,64,213 किलो दाना नष्ट गरिएको छ। बर्ड फ्लूका कारण देशभरि करिब 10-12 लाख अण्डा दिने लेस कुखुरा नष्ट भएका छन्। सरकारले खुल्ला सीमानाबाट हुने फारतीय कुखुरा र अण्डाको चोरी निकासीमा रोक लगाएको छ। सस्तो फारतीय उत्पादन आउन छोडेपछि स्वदेशमा कुखुरा नहुँदा बजारमा अभाव सिर्जना भएको व्यवसायीहरूको भनाइ छ। तर दाना र कच्चा पदार्थ महँगी र मूल्य बढ़ेको भन्ने हल्ला भने साँचो नभएको व्यवसायीहरूले बताएका छन्। खोरबाट कुखुरा र अण्डा सस्तोमा लिए सप्लायर्स डिलर र खुद्रा व्यापारीले बढ़ी नाफा खाने गरेका छन्। किसान आफैले बजारसम्म पुर्याउन नसकेर अण्डा धेरै दिन राख्दा बिग्रने भएकोले डिलरले जति मूल्य तोक्यो त्यतिमै बेच्न किसान बाध्य भएका छन्। मनिता नेपाली, हाम्रो रेडियो चरीकोट, दोलाखा।
0: अनधिकृत तरिकाले ऋण प्रवाह गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार काठमाण्डौको महाराजगंजबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका एक हरफई महाराजगंज बस्ने 41 वर्षीय नवीना गुरूङलाई पक्राउ गरेको हो। गुरूङले टप ग्लोबल इन्भेस्टमेन्ट प्राइवेट लिमिटेड नामको कम्पनीको आवरणमा अनधिकृत तरिकाले ऋण प्रवाह गर्ने र ब्याज असुल्ने गरेको भेटिएको छ। गुरूङले राष्ट्रबैंकको अनुमति नलिई सो कम्पनीले व्यक्तिको लाल पूर्जा राखेर धितो मूल्यांकन गरेर ऋण प्रवाह गर्ने र ब्याज असुल्ने गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी दान बहादुर थापाले बताए। प्रहरीले महाराजगंज स्थित सो कम्पनीको कार्यालयबाट विभिन्न व्यक्तिहरूको नामको एकत्र थान चेक र कम्प्युटर बरामद गरेको छ। उनलाई राष्ट्रबैंक ऐन सम्बन्धी कसुरमा अदालतबाट 3 दिनको म्याद लिएर अनुसन्धान थालिएको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा 24 लाख छात्रा विद्यालय जानबाट वञ्चित भएका छन्। सन् 2021 तालिबान सत्तामा फर्के यता अफगानिस्तानमा करिब 24 लाख छात्रा माध्यमिक शिक्षाबाट वञ्चित भएको युनेस्कोले देखाएको छ। यो संख्या युनेस्कोले जनाएको हो। यो संख्या गत वर्षको तुलनामा करिब 2 लाखले बढ़ेको बताइएको छ। छात्रामाथिको प्रतिबन्ध जारी रहेमा सन् 2030सम्ममा माध्यमिक शिक्षाबाट वञ्चित हुने छात्राको संख्या करिब 40 लाख पुग्न सक्ने युनेस्कोले जनाएको छ। 2 दशक लामो युद्धपछि अमेरिकी तथा नेटो सेना फिर्ता भएसँगै 15 अगस्त 2021 तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको थियो। तालिबानले शुरूमा छात्रालाई शिक्षा दिने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पारे पनि 2022 मार्चमा छात्राका लागि माध्यमिक विद्यालय बन्द गरिएको थियो भने त्यसको केही महिनापछि महिलालाई विश्वविद्यालयमा अध्ययन गर्न समेत प्रतिबन्ध लगाएको हो। तालिबानले यी दुवै प्रतिबन्धलाई अस्थायी भने पनि हालसम्म कायम छ। महिलामाथि शिक्षा क्षेत्रमा मात्र नभई रोजगारी र आवत जावतमा समेत प्रतिबन्ध लगाइएको छ। अफगानिस्तानमा 24 लाख छात्रा विद्यालय जानबाट वञ्चित भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
17: यो हो हाम्रो रेडियो 103.4 MHz।
18: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकुर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा

यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका

प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप आलू जोन दोलखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117 9854555062 0484055062 र 0494211130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगु चार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22। के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघ्याङ दोलखा, 97.1 FM 802 र 97.1 FM 844।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
5: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत निम्न मिति, समय र स्थानमा वितरण गरिने हुँदा आवश्यक कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिनु हुन सबैमा जानकारीको लागि अनुरोध गरिन्छ।
4: कार्यक्रम हुने मिति, समय र स्थान
5: 2083 साल साउन 22 गते वडा नम्बर 2 को कार्यालयमा र साउन 25 गते वडा नम्बर 6 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म,
4: साउन 26 गते वडा नम्बर 7 को कार्यालयमा, साउन 27 गते वडा नम्बर 5 को कार्यालय र साउन 28 गते वडा नम्बर 3 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: आवश्यक कागजात, नागरिकता सकल र प्रति 1-1,
4: लाभग्राहीलाई ब्याङ्कले उपलब्ध गराइएको चेक बुक
5: र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र।
4: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत, मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा।

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: होइन ए पाँडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल, घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-60-814।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 22।
1: चिया कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन बुढा, डिडिसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध, अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिङ्गटी बजार।
0: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 41 20।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: पहिने पाडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमालको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्नु होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
1: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि होइन?
3: पाण्डहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप आलू जोन दोलोखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41117 98545-55562-048-545-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ಹೋಯ್ ಏನೇ ಪಾಡೆ ಸೊಟ್ಟಿ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನಿಕ ಅತಾರ ಮಾಸ ಹೌತ
1: ಕಥೆ ಬರಿ ಲೈಲೆ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭಿಟ್ಟಿ ಆಫ್ನೆ ಟಿವಿ ಬಿಗ್ರಿಯು ಅನಿ ಬನೌನ ಜಾನ ಲಾಗಿ ಕೊನಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಉಲಾಟ ಹೋಯ್ನ
0: पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449061414

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटि देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्र्याक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौ। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौ। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौ। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौ। अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान देऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौ र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
3: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत निम्न मिति समय र स्थानमा वितरण गरिने हुँदा आवश्यक कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिनु हुन सबैमा जानकारीको लागि अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति समय र स्थान
3: 2083 साल साउन 22 गते वडा नम्बर 2 को कार्यालयमा र साउन 25 गते वडा नम्बर 6 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म।
2: साउन 26 गते वडा नम्बर 7 को कार्यालयमा, साउन 27 गते वडा नम्बर 5 को कार्यालय र साउन 28 गते वडा नम्बर 3 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: आवश्यक कागजात नागरिकता सकल र छाया प्रति एक एक,
2: लाभग्राहीलाई बैंकले उपलब्ध गराइएको चेक बुक
3: र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र।
2: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

0: कुनै पनि हालतमा बन्द गरिनु पर्यो श्रीमान।
1: टिकटक बनाउँदैमा कसैको घर बिग्रिएको छैन श्रीमान, मेरो क्लाइन्टले टिकटक बनाउन पाउनु पर्छ।
2: अर्डर अर्डर, शान्तिसँग बस्दिनुहोस्। आजको कार्यवाही अब यही समाप्त हुन्छ र यो केसको अन्तिम फैसला असोज 23 गते शुक्रबारको लागि तोकेको छ। धन्यवाद।

0: அப்பே உன்னையே பாட சொல்லி வாஸ்கோ டிவி போக்குற இடையோ நீக்கே அவதாரமா சாவுத்த
1: கொட்டை பரிலைலை வாஸ்கோ டிவி போக்குனோ நீ பிட்டி आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा
3: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जाको नम्बर 9844391842 र 9844061814
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाम

यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: 好大哥我也发现那些最爱唱歌我站了路我站了路没完的垃圾我站了电影都过谁玩的过来牛的浪漫的啊我先管你好我那啥我那都干我再见了你我再问你你
1: 耶他为了弟弟你他现在可以干净他为了我那个想不能想不能的背地是 rental and catching service 这个没白眼睛
0: 哎我抓一个我一说我一说我一说我一说
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्द सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98412283 र कृष्ण श्रेष्ठ 98640021
4: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सम्मेलन गर्दै हुनुहुन्छ?
1: वहाँ तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघाङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 104.1 FM र 104.1 FM।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: चरीकोट चरीकोट चरीकोट दोलखा।
5: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: होइन बाँडी, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप आलू जोन दोलोखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41-117 98545-562-048-545-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ।
0: राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछाप
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार, सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
3: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत निम्न मिति, समय र स्थानमा वितरण गरिने हुँदा आवश्यक कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिनु हुन सबैमा जानकारीको लागि अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति, समय र स्थान
3: 2083 साल साउन 22 गते वडा नम्बर 2 को कार्यालयमा र साउन 25 गते वडा नम्बर 6 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म,
2: साउन 26 गते वडा नम्बर 7 को कार्यालयमा, साउन 27 गते वडा नम्बर 5 को कार्यालय र साउन 28 गते वडा नम्बर 3 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: आवश्यक कागजात, नागरिकता सकल र प्रति एक एक,
2: लाभग्राहीलाई ब्याङ्कले उपलब्ध गराइएको चेक बुक
3: र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र।
2: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत, मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, भेटपुर, दोलखा।

0: खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो तहत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन्छ अनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले अघिबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न ललायक छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलो ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 朝那个物业把你拿去给俺看看，我站苗路，我站苗路，没完个垃圾往上站着等，都过新完了，过来牛你个个干，俺们新过的好，我那啥我那都干，我再给两两了，再问题呢？
1: 耶，他为了给一百里台钱的开开机，他为了把你个香铺那下面那的白天是 rental and catering service 这里给你们摆进去。
0: 我抓一个万一好，万一行了，后面再好走。
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: रेडियो 103.4 मेगाहर्ज।
6: पहिने पाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस? बिहे तिर हो कि क्या हो?
7: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्नु होइन?
6: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
8: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
7: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
6: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
7: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
6: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
7: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि होइन?
8: पाण्डुहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
9: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98440065293 र 98414111900।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117 9854055562 0484045562 र 0494211130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी सेतो विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाम

यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मूल उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाउ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना। धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच।

0: ट जाँच
1: दिशाब पिसाब खनगरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049412020
1: धुलिखेल अस्पताल दोलखा दोलखा।

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास कला जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बजेको हाम्रो समाचारमा मनिताको नमस्कार। पूर्व मन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब 5.5 महिना लामो विदेशी बसाईपछि आज स्वदेश फर्किएका कंग्रेसका निवर्तमान सभापति देउवाले पार्टी एकताको आह्वान गरेका हुन्। उनले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न र समानतामूलक बनाउन यात्रामा समर्पित हुन फर्किएका बताए। आज नेपाल फर्किएका देउवाले अपील पत्र जारी गर्दै आफू सेवाको रूपमा उपस्थित भएको बताएका हुन्। कंग्रेसले आफू एकताबद्ध भएर देशको क्रियाशील अन्य सबै राजनीतिक दलसँग समेत सहमति र सहकार्य गरेर जानु पनि आवश्यकता रहेको उनको भनाइ छ। पूर्व सभापति देउवाले पार्टीभित्र देउवाको सहमति र निराश तत्काल समाधान गर्नुपर्ने उल्लेख गरेका छन्। कंग्रेस कसैको इगोमा नभई जनताको सर्वपरित हितलाई केन्द्रमा राखेर अघि बढ़नुपर्ने बताएका छन्। आफू सत्ता प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय भएको स्पष्ट पार्दै देउवाले नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्केको बताए। 5 महिना लामो विदेश बसाईपछि आज बैंकबाट स्वदेश फर्केका पूर्व प्रधानमन्त्री देउवालाई कंग्रेस नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए। कंग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, आनन्द ढुंगना, मोहन बस्नेत र विमलेन्द्र निधन लगायतका नेताहरू विमानस्थल पुगेका थिए। साथै गगन थापा पक्षका नेताहरू पनि देउवाको स्वागतको लागि विमानस्थल पुगेका थिए। गत भदौमा भएको जेएनजी आन्दोलनको क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण गरिएको थियो भने उनीहरूको घरमा आगजनी समेत गरिएको थियो। त्यसपछि उपचारको लागि उनी सिंगापुर पुगेको देउवा गत फागुनमा थप उपचारको लागि सिंगापुर रहँदै हङकङ पुगेका थिए। 5 महिनापछि हङकङबाट बैंकिङ हुँदै उनी आज नेपाल फर्किएका हुन्। निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेल आरजीआर प्रणालीले शेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेकोमा आपत्ति जनाएको छ। आज विज्ञप्ति जारी गर्दै एनसीएलले सरकारले गोप्य सूचना छताछुल्ला पारेर विदेश लगानीको वातावरण बिगारेको आरोप लगाएको हो। सरकारले एनसीएलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन मंगलबार संचार मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको थियो। टंकमणि शर्मा दांगलको संयोजकतामा गठन गरिएको छानबिन समितिको प्रतिवेदन मन्त्री परिषद बैठकले सार्वजनिक गर्ने निर्णय गरेको थियो। सरकारले नै लगानीकर्ताको गोपनीयता र व्यवसाय सूचनाको सुरक्षा गर्न नसकेको एनसेलको आरोप छ। अमेरिकाको कड़ा भिसा नीतिको असर विदेश विद्यार्थीको फर्नामा पर्ने भएको छ। भिसा प्रकरणमा आएको प्राथमिकताको परिवर्तन र नीतिगत अनिश्चितकालको कारण विद्यार्थीले समयमै भिसा प्राप्त गर्न नसक्ने तथा आफ्नो अध्ययन योजना परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ। सन् 2026 हिउँदे 17 अमेरिकी कलेज तथा विश्वविद्यालयमा विदेशी विद्यार्थीको फर्न 1.1 लाखसम्म घट्न सक्ने शिक्षकहरूको संगठन एसोसिएशन फर इन्टरनेशनल एडुकेटर्सले उल्लेख गरेको छ। उक्त रिपोर्टमा विदेशी विद्यार्थीको संख्या घट्दा अमेरिकी स्थानीय अर्थतन्त्रमा 3.4 अर्ब अमेरिका डलरको नोक्सानी हुन सक्ने उल्लेख छ। यसबाट करिब 39,000 रोजगारीमा समेत असर पर्ने अनुमान छ। सन् 2025 2026 हिउँदे 17 अमेरिकामा विदेशी विद्यार्थीको अनुमानित संख्या 11.69 लाख थियो। सन् 2026 2027 यो घटेर 10.5 5-7 लाखमा झर्न सक्ने रिपोर्टमा उल्लेख छ। सन् 2025 देखि 2026 को हिउँद 17 विदेशी विद्यार्थीले अमेरिका स्थानीय अर्थमा 41.77 अर्ब अमेरिका डलर योगदान दिएका थिए। सन् 2026 देखि 2027 यो घटेर 38.37 अर्ब डलरमा सीमित हुने अनुमान छ। चीनतर्फको पहिरोको कारण भोटेकोशी नदीको बहन थुनिएपछि नदी तटीय क्षेत्रमा त्रास बढ़ेको छ। चीनतर्फको नेलमा स्थित झुम्लो पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहन प्रभावित भएको हो। सोही कारण भोटेकोशी र सुनकोशी नदीमा समेत पानीको बहनमा खडबड हुँदा क्रमशः बढ़ेको छ त्रास बढ़ेको छ। भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका 2 लिपिङको पारीपट्टी चीनतर्फको क्षेत्रमा ढुंगा माटो सहितको पहिरो खसेको छ। पहिरोको कारण चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहन करिब आधा जति थुनिएको स्थानीयले बताएका छन्। स्थानीय सरकार र प्रशासनले समेत भोटेकोशी 12 बेसी बलेफी पालिका अन्तर्गतका नदी तटीय बासिन्दाहरूलाई सतर्कता रहन तथा नदी किनार जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ। सिन्धुपाल्चोकको 12 बिसी नगरपालिका 8 मानेश्वर स्थित फित्री सड़क खण्डमा ढुंगा बोकेको टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मानेश्वरबाट 12 बिसीतर्फ आउँदै गरेको बाप 5X41-10 नम्बरको ढुंगा लोड गरेको टिप्पर अनियन्त्रित भए पल्टिँदा टिप्परमा सवार 12 बिसी नगरपालिका 8 का 29 वर्षीय राजु लामाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिप्पर दुर्घटना हुँदा उनी सड़क छेउतर्फ हाम फालेका थिए तर उनले हाम फालेकै ठाउँमा टिप्पर पल्टिँदा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। टिप्पर काभ्रेको 5 खाल नगरपालिका 13 का 25 वर्षीय अनिश पाण्डेले चलाएका थिए। दुर्घटनामा संकलन टिप्पर चालक पाण्डेलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। संसदीय समितिले नागरिकलाई स्वच्छ सुरक्षा तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो निर्देशन दिने निर्णय गरेको समिति सभापति आशिष गजुरेलले बताएका हुन्। उनका अनुसार बैठकले मध्य तथा तराई क्षेत्रमा स्यालो ट्यूबवेल बाटा खाने पानी उपलब्ध हुन छाडेको स्थानमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गर्ने गरी खाने पानीको आपूर्ति गर्न समेत सरकारलाई निर्देशन दिएको छ। सभापति गजुरेलले मधेस प्रदेशमा अधूरा रहेका 176 वटा ओभरहेड ट्याङ्की सम्बन्धी आयोजना आवश्यक बजेट व्यवस्थापन गरी शीघ्र सम्पन्न गर्न सरकारलाई निर्देशन दिए। उनले काठमाडौँ उपत्यकामा मेलम्ची बागमती लगायत खानेपानीका स्रोतको संरक्षण विकास तथा व्यवस्थापन गरी दीर्घकालीन रूपमा खानेपानीको दिगो आपूर्ति सुनिश्चित गर्न समेत निर्देशन दिएको छ। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचारबाट म मनिता नेपाली बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा

यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका ओर्ण

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाउ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 朝那个物业把你拿去给俺厂哦，我站了路，我站了了路，没完跟垃圾玩玩，站着等着过新完了，过来牛你个个家，俺我先管你，好，我那啥我那都干，我再给了你，我再问你呢。
1: 耶，他为你弟弟把你抬起来干干净，他为你把你个香布那什么那，他背的是 rental and catering service， 这里给你们摆下进去。
0: 哎，我抓一个，我一好，我一喜欢什么那好的。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक ओइटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410222883 र कृष्ण श्रेष्ठ 98640021
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउन नपर्ने
1: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
1: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
2: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघान दोराखा 94.1 FM र 94.1 FM
3: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास कला जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz

0: गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी
0: आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। संसदीय उपसमितिले बाल सुधार गृह सम्बन्धी छुट्टै ऐन बनाउन सुझाव दिएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समिति अन्तर्गतको बाल सुधार गृह अवलोकन गर्न गठित उपसमितिले यस्तो सुझाव तथा सिफारिश सहितको प्रतिवेदन तयार पारेको हो। कानून समितिले 11 जेठ 2083 बाल सुधार गृहहरूको निरीक्षण गर्ने गरी सांसद नेनु कुमारी कर्णको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उपसमितिमा सांसदहरू खिमा बिक, भूमिका श्रेष्ठ, साजिदा खातुन सिद्दिकी र सुशील कुमार कानून सदस्य थिए। उपसमितिले देशका विभिन्न बाल सुधार गृह पुगेर प्रतिवेदन तयार पारेर मूल समितिमा बुझाइसकेको छ, जसको निष्कर्ष तथा सुझाव खण्डमा बाल गृहमा रहने बाल बालिकाको उमेर र कसुरको आधारमा अनिवार्य वर्गीकरण गर्ने कानूनी प्रबन्ध गर्नुपर्ने भनिएको छ। यसका लागि बाल बालिकालाई उमेर, कसुरको प्रकृति, लैंगिक अवस्था तथा जोखिमको स्तरका आधारमा अनिवार्य वर्गीकरण गरी छुट्टै राखे कानूनी व्यवस्था गर्न सरकारलाई भनिएको हो। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब 5.5 महिना लामो विदेश बसाएपछि आज स्वदेश फर्केका कंग्रेसका निवर्तमान सभापति देउवाले पार्टी एकताको आह्वान गरेका हुन्। उनले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएको बताए। आज नेपाल फर्किएका देउवाले अपील पत्र जारी गर्दै आफू सेवकको रूपमा उपस्थित भएको बताएका हुन्। कंग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील जन्ने सबै राजनीतिक दलसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आवश्यकता रहेको उनको भनाई छ। पूर्व सभापति देउवाले पार्टीभित्र देखिएका असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने उल्लेख गरेका छन्। कांग्रेस कसैको इगोमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ़नुपर्ने बताएका छन्। आफू सत्ता प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय भएको स्पष्ट पार्दै देउवाले नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको बताए। 5 महिना लामो विदेश बसाएपछि आज बैंककबाट स्वदेश फर्किएका पूर्व प्रधानमन्त्री देउवालाई कंग्रेस नेताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए। कंग्रेसका पूर्व कार्यभाग सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधि लगायतका नेताहरू विमानस्थल पुगेका थिए। साथै गगन थापा पक्षका नेताहरू पनि देउवाको स्वागतका लागि विमानस्थल पुगेका थिए। गत भदौमा भएको जेएनजी आन्दोलनको क्रममा देउबा र उनकी पत्नी आरजू राणा देउबामाथि आक्रमण गरिएको थियो भने उनीहरूको घरमा आगजनी समेत गरिएको थियो। त्यसपछि उपचारका लागि उनी सिंगापुर गएका देउबा गत फागुनमा थप उपचारका लागि सिंगापुर हुँदै हङकङ पुगेका थिए। 5 महिनापछि हङकङबाट बैंकक हुँदै उनी आज नेपाल फर्किएका हुन्। निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेल आजियाटा प्रालीले शेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरिएकोमा आपत्ति जनाएको छ। आज विज्ञप्ति जारी गर्दै एनसेलले सरकारले गोप्य सूचना छताछुल्ल पारेर विदेशी लगानीको वातावरण बिगारेको आरोप लगाएको हो। सरकारले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन मंगलबार संचार मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको थियो। टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठन भएको छानबिन समितिको प्रतिवेदन मन्त्री परिषद बैठकले सार्वजनिक गर्ने निर्णय गरेको थियो। सरकारले नै लगानीकर्ताको गोपनीयता र व्यावसायिक सूचनाको सुरक्षा गर्न नसकेको एनसेलको आरोप छ। अमेरिकाको कड़ा भिसा नीतिको असर विदेशी विद्यार्थीको फर्नामा पर्ने भएको छ। भिसा प्रक्रियामा आएको प्राथमिकताको परिवर्तन र नीतिगत अनिश्चितताका कारण विद्यार्थीले समयमै भिसा प्राप्त गर्न नसक्ने तथा आफ्नो अध्ययन योजना परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ। सन् 2026 हिउँदे सत्रमा अमेरिकी कलेज तथा विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना 1.1 लाखसम्म घट्न सक्ने प्रशिक्षकहरूको संगठन एसोसिएशन फर इन्टरनेशनल एजुकेटर्सले उल्लेख गरेको छ। सो रिपोर्टमा विदेशी विद्यार्थीको संख्या घट्दा अमेरिकी स्थानीय अर्थतन्त्रमा 3.4 अर्ब अमेरिकी डलरको नोक्सानी हुन सक्ने उल्लेख छ। यसबाट करिब 39,000 रोजगारीमा समेत असर पर्ने अनुमान छ। सन् 2025-26 हिउँदे सत्रमा अमेरिकामा विदेशी विद्यार्थीको अनुमानित संख्या 11.69 लाख थियो। सन् 2026-27 यो घटेर 10.57 लाखमा झर्न सक्ने रिपोर्टमा उल्लेख छ। सन् 2025-26 हिउँदे सत्रमा विदेशी विद्यार्थीले अमेरिकी स्थानीय अर्थतन्त्रमा 41.77 अर्ब अमेरिकी डलर योगदान दिएका थिए। सन् 2026-27 यो घटेर 38.37 अर्ब डलरमा सीमित हुने अनुमान छ। सुन्धारा कारागारबाट फरार सिन्धुपाल्चोक घर भएका एक कैदी पक्राउ परेका छन्। सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका 3 घर भई हाल काठमाडौँ महानगरपालिका 5 जोरपाटी बस्ने 61 वर्षे पदम घ्यामछु तमाङलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई आज भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरिएको हो। उनी जेएनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए। तमाङ जबरजस्ती गर्ने मुद्दामा पूर्वपक्षका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका बेला गत भदौको जेएनजी आन्दोलनको क्रममा फरार भएका थिए। तीनतर्फको पहिरोका कारण भुटेको सी नदीको बहाव थुनिएपछि नदी तटीय क्षेत्रमा त्रास बढ़ेको छ। चीनतर्फको न्यालम स्थित जिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्ता भुटेको सी नदीको बहाव प्रभावित भएको हो। सोही कारण भुटेको सी र सुनकोशी नदीमा समेत पानीको बहावमा घटबट हुँदा त्रास बढ़ेको छ। भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका 2 लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुंगा माटो सहितको पहिरो खसेको छ। पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधा जति थुनिएको स्थानीयले बताएका छन्। स्थानीय सरकार र प्रशासनले समेत भोटेकोशी 12 विषय बलेफी पालिका अन्तर्गतका नदी तटीय बासिन्दालाई सतर्क रहन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ। सिन्धुपाल्चोकको 12 विसी नगरपालिका 8 मानेश्वर स्थित भित्री सड़क खण्डमा ढुंगा बोकेको ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मानेश्वरबाट 12 विसे तर्फ आउँदै गरेको 5X41.10 नम्बरको ढुंगा लोड गरेको ट्रिपर अनियन्त्रित भई पल्टिँदा ट्रिपरमा सवार 12 विसे नगरपालिका 8 का 29 वर्षीय राजु लामाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रिपर दुर्घटना हुँदा उनी सड़क छेउतर्फ हाम फालेका थिए, तर उनले हाम फालेकै ठाउँमा ट्रिपर पल्टिँदा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रिपर काभ्रे पलाञ्चोकको 5 खाल नगरपालिका 13 का 25 वर्षीय अनिश पाण्डेले चलाएका थिए। दुर्घटनामा संलग्न ट्रिपर चालक पाण्डेलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। संसदीय समितिले नागरिकलाई स्वच्छ सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो निर्देशन दिने निर्णय गरेको समिति सभापति आशिष गजुरेले बताएका हुन्। उनका अनुसार बैठकले मधेस तराई तथा तराई क्षेत्रमा स्यालो ट्युबलेटबाट पानी ट्यूबवेलबाट खानेपानी उपलब्ध हुन छाडेका स्थानमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गरी खानेपानीको आपूर्ति गर्न समेत सरकारलाई निर्देशन दिएको छ। सभापति गजरेलले मधेस प्रदेशमा अधुरा रहेका 176 वटा ओभरहेड ट्याङ्की सम्बन्धी कार्ययोजना आवश्यक बजेट व्यवस्थापन गरी शीघ्र सम्पन्न गर्न सरकारलाई निर्देशन दिए। उनले काठमाडौँ उपत्यकामा मेलम्ची बागमती लगायत खानेपानीका स्रोतको संरक्षण विकास तथा व्यवस्थापन गरी दीर्घकालीन रूपमा खानेपानीको दिगो आपूर्ति सुनिश्चित गर्न समेत निर्देशन दिएका छन्। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज। होइन एक पाँडेस रोटी कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: कछै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिएको नि
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
0: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपीमा।
3: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414।

0: होइन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्नु होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117, 9854555062, 0848545062 र 0494211130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप।

0: सक्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

0: त्या कस्तं खाल्लं दूध, पाणी मिसायको राहायचं आणि तर खांदेन।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमाफी, जफे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
5: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
6: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
5: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
6: चरीकोट चरीगाङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
5: हाम्रा सुविधाहरू
7: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
5: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
7: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
5: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
7: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
5: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
6: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
5: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट, चरीघाङ, दोलखा, 0974181042 र 0974181044।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 快来出来公里把你拿你的爱好哦，我在苗路我在农苗路没完跟垃圾我是我在的电子过洗完了过来牛你的老爱家啊我先管你好我那啥我老都啊我在这牛牛了在我心里
1: 耶他为了给基本的台阶的可给你他为了把你个相不能相不能的 British Rental and Catering Service 这里给你们拜了你
0: 哎我抓一关我一好我一喜欢我一那好大
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410282383 र कृष्ण श्रेष्ठ 98640021
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
2: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
5: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच,
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494-12-020।
2: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली।

0: बहिनी बाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्छ होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 69 57 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। रोल्पाको थवाङमा पहिरोमा परी 7 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल 12 गैराती गएको पहिरोमा परी 7 जनाको मृत्यु भएको हो। पहिरोमा परी मृत्यु भएका मध्ये 1 महिला र 2 पुरूषको शव प्युठानको मार्डी खोला किनारमा फेला परेको छ। पहिरोमा परी 5 जना अझै बेपत्ता छन्। बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ। तर लगातार वर्षाका कारणले दोसैतको पहिरो खसिरहेकाले खोजी तथा उद्धारमा कठिनाई भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। सरकारले सातामा 2 दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालन शाहको तर्फबाट जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले त्यसबारे स्पष्ट पारेकै हुन्। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताइन्। बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सातामा 2 दिन बिदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको बताएका थिए। साथै उनले सो निर्णय खारेज गरी पुनः सापाको 1 दिन मात्र बिदा दिने व्यवस्थामा फर्किन सरकारसँग माग गरेपछि मन्त्री गौतमले जवाफ दिँदै सातामा 2 दिन बिदाको निर्णय तत्काल परिवर्तन नहुने बताएकी हुन्। संसदीय उपसमितिले पाल सुधार गृह सम्बन्धी छुट्टै ऐन बनाउन सुझाव दिएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समिति अन्तर्गतको पाल सुधार गृह अवलोकन गर्न गठित उपसमितिले यस्तो सुझाव तथा सिफारिश सहितको प्रतिवेदन तयार पारेको हो। बाल सुधार गृह संचालन व्यवस्थापन र त्यहाँ रहने बाल बालिकाहरूको मानव अधिकार सुरक्षित गर्न हालको कारागार ऐन वा नियमभन्दा पृथक बाल सुधार गृह संचालन तथा व्यवस्थापन ऐन जारी गर्नुपर्ने उपसमितिको सुझाव छ। कानून समितिले 2083 साल जेठ 11 बाल सुधार गृहको निरीक्षण गर्ने गरी सांसद नीनु कुमार एकर्णको समेत जगतमा उपसमिति गठन गरेको थियो। उपसमितिले 30 का विभिन्न बाल सुधार गृह पुगेर प्रतिवेदन तयार पारी मूल समितिमा पुर्याएको हो। प्रतिवेदनमा बाल गृहमा रहने बाल बालिकाको उमेर र कसुरका आधारमा नेपाले वर्गीकरण गर्ने कानूनी प्रबन्ध गर्नुपर्ने उल्लेख छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब 5.5 महिना लामो विदेश बसाएपछि आज स्वदेश फर्किएका कंग्रेसका निवर्तमान सभापति देउवाले पार्टी एकताको आह्वान गरेका हुन्। उनले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न र समुन्नत मूलक बनाउने यात्रामा समर्पित हुन फर्किएको बताए। आज नेपाल फर्किएका देउवाले अपील पत्र जारी गर्दै आफू सेवकको रूपमा उपस्थित भएको बताएका हुन्। कंग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अनि सबै राजनैतिक दलहरूसँग समेत सहमति र सहकारी गरेर जानुपर्ने आवश्यकता रहेको उनको भनाई छ। पूर्व सभापति देउवाले पार्टीभित्र देखेका असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने उल्लेख गरेका छन्। कंग्रेसको सुईको इगोमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्। आफू सत्ता प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय भएको स्पष्ट पार्दै देउवाले नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको बताए। 5 महिना लामो विदेश बसाएपछि आज बैंककबाट स्वदेश फर्किएका पूर्व प्रधानमन्त्री देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै तर्समूहको सम्पर्क कार्यमा पुगेका छन्। हङकङबाट स्वदेश फर्किए लगत्तै उनी चुनदेवी स्थित सम्पर्क कार्य पुगेका हुन्। देउवा भोलिदेखि आयोजना हुने तर्समूहको भेलामा राष्ट्रिय भेलामा सहभागी हुनेछन्। चि दिन तर्फको पहिरोका कारण भुटेकोशी नदीको बहाव थुनिएपछि नदी तटीय क्षेत्रमा त्रास परेको छ। चिनतर्फको न्यालम स्थित झिमो पोस्ट नजिकै ठूलो पहिरो खस्दा भुटेकोशी नदीको बहाव प्रभावित भएको हो। सोही कारण भुटेकोशी र सुनकोशी नदीमा समेत पानीको बहावमा गडबड हुँदा त्रास बढ़ेको छ। भुटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाका अनुसार आज बिहान भुटेकोशी गाउँपालिका दुई लिपिङको पारेपट्टि चिनतर्फको क्षेत्रमा ढुंगा माटो सहितको पहिरो खसेको छ। सिन्धुपाल्चोकको बारोबिसी नगरपालिका मानेश्वर स्थित भित्री सड़क खण्डमा ढुंगा बोकेको ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मानेश्वरबाट बारोबिसी तर्फ आउँदै गरेको 5541410 नम्बरको ढुंगा लोड गरेको ट्रिपर अनियन्त्रित भए पल्टिँदा ट्रिपरमा सवार बारोबिसी नगरपालिका 8का 29 वर्षीय राजु लामाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रिपर दुर्घटना हुँदा उनी सड़क छेउतर्फ हाम फालेका थिए, तर उनले हाम फालेकै तर्फ ट्रिपर पल्टिँदा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रिपरका अभिको पाँचखाल नगरपालिका 13का 25 वर्षीय अनिश पाण्डेले चलाएका थिए। ट्रिपर चालक पाण्डेलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सन्धारा कारागारबाट फरार सिन्धुपाल्चोक घर भएका एक कैदी पक्राउ परेका छन्। सिन्धुपाल्चोकको लेसङको पाखर गाउँपालिका 3 घर भई हाल काठमाडौँ महानगरपालिका 5 जोरपाटी बस्ने 61 वर्षीय पदम ख्यामसो तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई आज भक्तपुर मालपोत कार्य नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी चिन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सन्धाराबाट फरार भएका थिए। तामाङ जबरजस्ती गर्ने मुद्दामा पूर्वपक्षका लागि केन्द्रीय कारागार सन्धारामा रहेका बेला गत पदौको चिन्जी आन्दोलनका क्रममा फरार भएका हुन्। हाउस त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आफै होइन ए पाडे सोटे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कतै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदर मुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिपेमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खाडे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।

अप आह्वान संबंधी सूचना राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेश्वरको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेश्वर बाख्रा जोन रामेश्वर र आलु जोन रामेश्वर आलु जोन दोलखा किबी जोन रामेश्वरमा विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेश्वर र दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41-117 98545-562-048-545-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रीय कृषि आधुनिकीकरण

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खोलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेको स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाउ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा साधो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: गाइने दाई, तपाईको गीत सुन्दा मलाई पनि एउटा गीत गाउन मन लाग्यो। मैले एउटा गीत गाउँछु, तपाईले सारङ्गी बजाउनुहोस् है।
1: हुन्छ बाबु, मैले सारङ्गी बजाउँछु, तपाईले गीत गाउनुहोस्।

गौरी शंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचाऊ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज जरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.in र हाम्रो पाप्रो एपसँग पनि हामीलाई सुन्न सक्नुहुनेछ। नेपाली कंग्रेसमा दुई सभापति, 5 महिनापछि स्वदेश फर्किएका देउवालाई एकल समूहको सम्पर्क कार्यालयमा सभापतिको हैसियत। रोल्पाको थवाङमा पहिरोमा परि 7 जनाको मृत्यु, 5 जना अझै बेपत्ता। सरकारले सातामा 2 दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल परिवर्तन नगर्ने। अविश्वासको प्रस्तावपछि बागमतीका एमाले संसदीय दलका नेता थपलियाको पहिलो प्रतिक्रिया, आफू तत्काल सक्रिय जिम्मेवारी निर्वाह गर्न नसक्ने भनाई। र अमेरिकालाई सावधान रहन इरानको चेतावनी।
1: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
1: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघ्याङ दोलखा, 0941812 र 0941844।
0: अब समाचार विस्तारमा। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि नेपाली कंग्रेसमा 2 सभापति बनेका छन्। विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएर कार्यभार सम्हालिरहेका बेला देउवा स्वदेश फर्किए लगत्तै सभापतिकै हैसियतमा बसेका हुन्। उनलाई चुनदेवी स्थित एतरपक्षको सम्पर्क कार्यालयमा पार्टी सभापतिको हैसियतमा राखिएको छ। कंग्रेसको संस्थापनेतर समूहको सम्पर्क कार्यमा सभापति शेरबहादुर देउवादेखि लेखिएको बोर्ड टाँसिएको छ भने सभापतिको रूपमा छुट्टै कार्यकक्षको व्यवस्था समेत गरिएको छ। हङकङबाट फर्के लगत्तै देउवा संस्थापनेतर समूहको चुनदेवीस्थित सम्पर्क कार्य पुगेका थिए। संस्थापनेतर समूहले करिब 5.5 महिनापछि फर्किएका देउवा नै सभापति भएको दावी गर्दै गगन थापालाई सभापति अस्वीकार गरेको छ। पार्टीको आधिकारिकता मुद्दामा सर्वोच्च अदालतले निशा दिएपछि इतर समूहले गगनलाई औपचारिक रूपमा सभापति अस्वीकार गरेको हो। एतर समूहले यसअघि पठाएको पत्रमा पनि थापालाई तत्कालीन महामन्त्री भनेर सम्बोधन गरिएको थियो। कंग्रेस फूटको संघारमा पुगेका बेला पार्टी सभापतिकै हैसियतमा देउवाको आगमनले कंग्रेसमा नयाँ तरंग ल्याएको छ। यद्यपि देउवाले पार्टी एकतामा जोड़ दिने बताएका छन्। आज काठमाडौँ उत्री लगत्तै देउवाले पार्टी एकताको आह्वान गरेका थिए। गत माघमा भएको विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थापा हाल संस्थापन बनेर केन्द्रीय कार्य स्थानीयबाट पार्टी चलाइरहेका छन्। विशेष महाधिवेशन अस्वीकार गर्दैआएको संस्थापनेतर पक्षले भने चुनदेवीमा सम्पर्क कार्य खोलेर पार्टीको गतिविधि गर्दै आएको छ। सरकारले सातामा 2 दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पालिन शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यस्तो स्पष्ट पारेकी हुन्। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताइन्। बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सातामा दुई दिन दिँदा दिने निर्णय असफल भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको बताएका थिए। उनले सो निर्णय खारेज गरी पुनः सातामा एक दिन मात्र बिदा दिने व्यवस्थामा फर्किन सरकारसँग माग गरेपछि मन्त्री गौतमले जवाब दिँदै सातामा दुई दिन बिदाको निर्णय तत्काल परिवर्तन नहुने बताएकी हुन्। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आफू तत्काल पूर्ववत रूपमा राजनैतिक तथा सार्वजनिक गतिविधिमा सक्रिय भई जिम्मेवारी निर्वाह गर्न नसक्ने बताएका छन्। एमाले बागमती प्रदेश सभाका सांसदहरूले आफू विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलका नेता थपलियाको यस्तो प्रतिक्रिया आएको हो। बुधबार एमालेका स्वर सांसदको हस्ताक्षरसहित थपलिया विरूद्ध हेटौंडा स्थित सांसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उनी सामाजिक सञ्जालमा प्रेस विज्ञप्ति राख्दै आफू अझै पनि पूर्ण रूपमा स्वस्थ भई नसकेको चिकित्सकको सल्लाह अनुसार केही समय नियमित औषधि सेवन गर्नुपर्ने पर्याप्त आराम तथा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने अवस्थामा रहेको स्पष्ट पारेका छन्। नेता थपलियाले आफू बिरामी भई अस्पताल भर्ना भएपछि स्वास्थ्य अवस्था र राजनीतिक जिम्मेवारीका बारेमा अपूर्ण गलत र अतिरंजित सूचना र समाचार आएको लेख गर्दै सोही आधारमा कुनै निष्कर्षमा नपुग्न भनेका छन्। बागमती प्रदेशमा नयाँ सरकार गठन र मुख्यमन्त्री चयनका बारेमा एमाले अध्यक्ष ओली निवासमा छलफलको क्रममा नेता थपलिया बेहोश भएका थिए। उच्च रक्तचाप र मधुमेहका कारण थपलिया गम्भीर बिरामी भएपछि उनलाई एक साता भर्ना गरेर उपचार गरिएको थियो। एमाले संसदीय दलका नेता थपलियाले स्वास्थ्य लाभपछि बागमती प्रदेशमा एमालेलाई थप सुदृढ एकताबद्ध र प्रभावकारी बनाउन थप ऊर्जा र प्रतिबद्धताका साथ लागे पनि र आफ्नो जिम्मेवारीमा निरन्तर समर्पित हुने बताएका छन्। थपलियाको यो विज्ञप्तिपछि उनी दलको नेता र मुख्यमन्त्रीबाट पछि हटेको अनुमान गरिएको छ। कतिपयले भने स्वास्थ्यको कारण देखाएर थपलियाले आफू विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई प्रक्रियामा लैजान बाटो रोक्न खोजेको टिप्पणी गरेका छन्। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
4: के तपाईँ चरीपुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21 97-61-13-21। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकुर गाउँपालिका ओडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका

0: तपाई यतिखेर हाम्रो रेडियो र सिडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.in/ र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। रोल्पाको थवाङमा पहिरोमा परि सातजनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन्। अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका पाँच स्थित कोटुल पारामा कैराते गएको पहिरोमा परि सातजनाको मृत्यु भएको हो। पहिरोमा परि मृत्यु भएका मध्ये एक महिला र दुई पुरूषको शव प्युठान कुमारी खोला किनारमा फेला परेको हो। पहिरोमा परि पाँचजना अझै बेपत्ता छन्। बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। उनी कंग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका थिए। एमाले र नेकपाको गठबन्धनपछि उनी अल्पमतमा परेका थिए। प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। उनले विश्वासको मत लिने आज अन्तिम दिन थियो। प्रदेश सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाहले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा राजनीतिक छलफल हुँदै आएको थियो। सैबीच कंग्रेस संसदीय दलको बैठकले राजीनामा दिने निष्कर्ष निकालेपछि शाहले पदबाट राजीनामा दिएका हुन्। मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुलेको छ। सिन्धुपाल्चोकको पारो विजय नगरपालिका आठ मानेश्वर स्थित भित्री सड़क खण्डमा ढुंगा बोकेको ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मानेश्वरबाट पारो विजयतर्फ आउँदै गरेको बा 5x41 नम्बरको ढुंगा लोड गरेको ट्रिपर अनियन्त्रित भए पल्टिँदा ट्रिपरमा सवार पारो विजय नगरपालिका आठका 29 वर्षीय राजु लामाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएको छ। ट्रिपर दुर्घटना हुँदा उनी सड़कको बाटो छेउतर्फ हाम फालेका थिए। तर उनले हाम फालेकै तर्फ ट्रिपर पल्टिँदा च्यापेर उनको मृत्यु भएको प्रहरी जनाएको छ। घटनापछि प्रहरी ट्रिपर चालक काभ्रेको पाँचपाल नगरपालिका तेरोका 25 वर्षीय अनेश पाण्डेलाई नियन्त्रणमा लिएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। जापानिज इन्सेफ्लाइटिस विगत 3 वर्ष यता आक्रामक रूपमा देखिएको छ। गत वर्ष मात्रै जापानी इन्सेफ्लाइटिसबाट 41 जनाको मृत्यु भएको थियो। जापानी इन्सेफ्लाइटिस फैलाउने लामखुट्टेलाई तराईको उत्पादन बढ़े अनुकूल हुन्छ। प्रस्तुत छ एक रिपोर्ट।
1: नेपालमा जापानी इन्सेफ्लाइटिस जेको संक्रमण र मृत्युदर प्रकोपकै रूपमा देखिएको छ। पुस यता देशभर 54 जनामा संक्रमण पुष्टि हुँदा 24% अर्थात 13 जनाको ज्यान गएको छ। हालसम्म जे 21 जिल्लामा फैलिएको छ। परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार जापानी इन्सेफ्लाइटिस विगत 3 वर्ष यता आक्रामक रूपमा देखिएको छ। गत वर्ष मात्रै जापानी इन्सेफ्लाइटिस इन्सेफ्लाइटिसबाट 41 जनाको मृत्यु भएको थियो। जापानी इन्सेफ्लाइटिस भाइरसबाट हुने संक्रमण हो। यो भाइरस क्युलेक्स लामखुट्टेले सार्छ। संक्रमण स्वाने लामखुट्टे बिहान र बेलुका सक्रिय हुन्छ। यो भाइरसबाट संक्रमित चरा चुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सार्छ। उपलब्ध विवरण अनुसार सबैभन्दा बढी संक्रमण कोशी प्रदेशमा देखिएको छ। कोशीमा मात्रै 20 जनामा जे पुष्टि हुँदा 6 जनाको ज्यान गएको छ। बागमती प्रदेशमा 7 जना संक्रमित भएका छन्। चितवनमा 3, काठमाडौँमा 1, काभ्रे पलाञ्चोक एक र मकवानपुरमा 2 जनामा संक्रमित देखिएको छ। काभ्रे पलाञ्चोकमा 1 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले उल्लेख गरे अनुसार लक्षण सहितका संक्रमितहरू एसियामा करिब 1 लाखको हाराहारीमा वर्ष्याउने देखिने गर्छन्। यसको मृत्युदर अधिकन्त 30% छ। त्यसैले यसलाई उच्च घातक संक्रमण मान्न सकिन्छ। उपचार पछि पनि करिब 50% स्नायु प्रणालीमा दीर्घकालीन असर देख्ने गर्छ। गर्मी, बढ़ने पानी जम्ने र धानखेत हुने समयमा यस्ता लामखुट्टेको प्रजननको लागि अनुकूल वातावरण बन्ने भएकोले यही मौसममा जापानी इन्सेफ्लाइटिसका घटना बढ़ी देखिन्छ। विज्ञका अनुसार तराईका जिल्लामा धान खेती गर्मी र पानी जम्ने क्षेत्र धेरै हुने भएकोले जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको हो। काठमाडौँ लगायत पहाड़ी क्षेत्रमा पनि लामखुट्टे पाइने भए पनि जापानी इन्सेफ्लाइटिस फैलाउने लामखुट्टेलाई तराईको वातावरण बढ़ी अनुकूल हुन्छ। काठमाडौँ लगायत पहाड़ी क्षेत्रमा पनि लामखुट्टे पाइने भए पनि जापानी इन्सेफ्लाइटिस फैलाउने लामखुट्टेलाई तराईको वातावरण बढ़ी अनुकूल हुन्छ। संक्रमित लामखुट्टेले सुंगुर वा हाँसले टोकेपछि भाइरसको मात्रा बढ्न सक्छ। त्यसपछि अर्को लामखुट्टेले संक्रमित लामखुट्टेले संक्रमित जनावरलाई टोकेर मानिसहरूलाई टोक्दा संक्रमण मानिसलाई पुग्न सक्छ। तर मानिसबाट मानिसमा भने जापानी इन्सेफ्लाइटिस सर्दैन। मनिता नेपाली, हाम्रो रेडियो, चरीकोट, दोलाखा।
0: पत्रकार किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राख्न अनुमति दिइएको छ। आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सुमेश प्रसाद लैटेलको इजालतले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई 3 दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनलाई बुधबार ललितपुरको बागडोलबाट प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँमा उनी विरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेर दर्ता भएकाले सोही आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यका एसएसपी सन्तोष खड्काले बताए। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। सुन्धारा कारागारबाट फरार सिन्धुपाल्चोक घर भएका कैदी पक्राउ परेका छन्। सिन्धुपाल्चोकले सिंखुपाखर गाउँपालिका 3 घर भई हाल काठमाडौँ महानगरपालिका 5 चोरपाटे बस्ने 61 वर्षीय पदम घ्यामछो तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई आज भक्तपुर मालपोत कार्य नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी सीएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए। तामाङ जबरजस्ती गर्ने मुद्दामा पूर्वपक्षका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका बेला सीएनजी आन्दोलनको मौका पारी फरार भएका थिए। इरानका विदेश मन्त्री अब्बास आराघाचीले अमेरिकालाई सावधान रहन चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रभावकारी नौसेना र वायुसेना नरहेको तथा इरानी रिभोल्युसनरी गार्डस कमजोर भएको दावी गरेपछि त्यसको प्रतिक्रियामा आराघाचीले सामाजिक सञ्जाल मार्फत यस्तो चेतावनी दिएका हुन्। ट्रम्पले स्ट्रेट अफ होर्मुज पूरै अमेरिकाको नियन्त्रणमा रहेको दावी गर्नुका साथै अमेरिकी नौसैनिक नाकाबन्दीलाई स्टीलको पर्खाल जस्तो भन्दै इरानसँग त्यसलाई रोक्ने क्षमता नरहेको दावी गरेका थिए। तेहरानका अन्य वरिष्ठ अधिकारीहरूले पनि अमेरिकी दावी अस्वीकार गरेका छन्। इरानी अधिकारी हुसैन तायबले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा अर्को युद्ध शुरू गरे पनि असफल भएको दावी गरेका छन्। अमेरिकालाई सावधान रहन इरानको चेतावनी सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: आफे होइन ए पाडे सोटी कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्च देखि माथिको एलईडी किन्दा 200 रुपैयाँमा।
6: यहाँ फ्रिज, डी फ्रिज, एलईडी, एलसीडी टीभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टीभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
9: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
10: होइन बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
11: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
12: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
11: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
12: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
9: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
13: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
13: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0749421020।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी।
0: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा

0: प्रतिबाट जोग्यौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32-4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32-4 काभ्रे बगर दोलखा।
5: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मेरो बिजनेस र रानीबाट टाढै होस्।
1: बिजनेस त मेरै हो र ढिलो चाँडो रानी पनि मेरै हो। जुन चीजलाई तैले मन पराउँछस् नि त्यो म तेरो हुन दिन्न, र जुन चीज त चाहन्छस् नि त्यो म पाएर छोड्छु।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 57 22। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, बुछिया, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बिना पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने, चरन तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा क्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिङ्गटी दोलखाद्वारा जनहितमा जारी।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: मदिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल कुनै मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलोखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117, 9854055562, 0484045062 र 0494211130 सम्पर्क गर्न सकिनेछ।
5: राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछाप।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: आयो, तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
6: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँमा करिब एक दर्जन प्यालेस्टिनी परिवारलाई आफ्ना घर छोड्न निर्देशन दिएको बताइएको छ। उक्त गाउँमा आइतबारदेखि इजरायली बस्तीका बासिन्दाहरूले दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र घेराबन्दीमा राखेका छन्। उक्त गाउँ बाहिर रहेका जोन डनिसन भन्छन्, घरमै घेराबन्दीमा परेका ती दुई परिवारको कुरा गर्दा उनीहरू अहिले एउटै घरमा सरेका छन्। हामीले उनीहरूसँग कुरा गरेका छौं, उनीहरूलाई सेनाले आफ्ना सामानहरू बाँधेर घर छाड्नका लागि निकै कम समय मात्र दिएको उनीहरूले बताएका छन्। बीबीसीका जोन डनिसनको भनाई। कुसराका मेयरले बीबीसीलाई बताए अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले घेराबन्दी अन्त्य गर्न र उनकै शब्दमा इजरायली आतंकवादी भनेका व्यक्तिहरूलाई हटाउन अमेरिकाले निकै सक्रिय रूपमा प्रयास गरिरहेको बताएका छन्। युरोपका केही भागहरूमा फेरि एकपटक उष्ण लहर देखिएको छ। करिब 13,50,00,000 मानिसले 35 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ। फ्रान्स, इटली, स्पेन र ब्रिटेनमा सबैभन्दा उच्च तापक्रम पुग्ने सम्भावना छ। विज्ञहरूले अत्यधिक गर्मी र खडेरीका कारण सयौं अर्ब डलर बराबरको आर्थिक क्षति हुन सक्ने बताएका छन्, जसले पुर्याउने आर्थिक असरबारे चिन्ता बढ़ाएको छ। ती देशहरूले स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई पनि ध्यानमा राख्दै तयारी गरिरहेका छन्। जर्मनीको अनुमान अनुसार यो वर्ष उष्ण लहरका कारण करिब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडोर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसंघले उद्धार तथा राहत कार्यमा महत्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इण्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागू औषध प्रयोग गरेको वा नगरेको परीक्षण शुरू गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागू औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इण्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कड़ा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार युक्रेनमा जुलाई महिनामा मारिएका सर्वसाधारणको संख्या रूसले आक्रमण शुरू गरेको पहिलो केही महिना पछिकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप इन्टरसेप्टर क्षेप्यास्त्र सुरक्षित गर्न आफू हरेक दिन प्रयासरत रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
7: साझापखमा पुनः स्वागत छ। रोल्पामा अविरल वर्षा सँगै गएको पहिरोमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 10 पुगेको अधिकारीहरूले बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गए राति भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
8: 10 जना भनेको अहिलेसम्म 5 जनाको शनाखत भयो अनि आफन्तलाई बुझेको र अरू 5 जनाको चाहिँ सब फेला परेको, एक दिन भएर शनाखत गर्न बाँकी रहेको अवस्था छ।
7: पहिरोमा परि घाइते भएका 2 जनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका 3 जनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
8: रातिको बेला पानी परिरहेको हुनाले थप खोजतलासमा पनि गाह्रो परिरहेको छ। 8 घर पुरै क्षति भएको, वरिपरि सबै क्षति भएर बाहिर पुरै गाउँ नै त्यहाँ भएको सबै नै डुबेको हुनाले 8 घर पुरा क्षति भएर मृतकको घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति दिए भन्ने कुरो एकछिन भइन सकेको छैन।
7: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली कांग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौं।
9: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा त्यो निष्ठा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा 15 महाधिवेशनको नेतृत्व 14 अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बनियो भयो र उहाँकै नेतृत्वमा 15 अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ, किनभने 14 अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काँग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
10: कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पुरा भइसक्यो।
9: त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त निशा दिँदा
10: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
9: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त शेरबहादुरजी त एकदम उडार मान्छे यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्यै हुँदैन नि।
10: भनेपछि
9: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानु भन्ने उसमा पुग्या हो नि त हामी अधिवेशन नेतृत्व। तर उहाँहरूले यो 2 कमिटीलाई समायोजन गर्नुपर्छ र 15 अधिवेशन निष्पक्ष ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनु भएन, अभिनन्दन के गर्छन् भन्ने जस्तो जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो। अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो. त्यो अध्याय भने के हो भने कानूनी रूपमा पुनरावगमनको बाटोमा, अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो. शैलजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ.
10: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ.
9: समायोजन त उहाँको नेतृत्व भएपछि त उहाँ त सबै त्यसरी हुनुहुन्थ्यो. 14 अधिवेशनबाट निर्वाचित उहाँ दुईजना महामन्त्री
10: वैधानिकता कुरा आउँछ. उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ. त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढङ्गको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि.
9: त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन. नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ त्यस बेलामा, यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो. तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन. भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रह्यो नि
10: होइन. अहिले मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवाललाई पनि नेतृत्व दिएर त्यो विकल्प हुन्छ कि हुँदैन, अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति.
9: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन. तर अहिलेसम्मको स्थिति चाहिँ यही हो. अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, ती कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन. आजसम्म कुरा चाहिँ मैले दिएँ भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको.
7: देवानीकट काँग्रेस नेता प्रकाश शर्मा महत साथी शरद केसीसँग कुरा गर्दै साझा पक्षमा एउटा विषय संक्षेपमा. सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ. राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने बिदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्. उनले भनिन्,
11: हालको लागि चाहिँ दुई दिनको बिदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन. म मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु.
7: मध्यपूर्वको युद्धका कारण विश्वव्यापी निम्तिएको ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदै आएको छ. यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्. उनले अगाडि थपिन्,
11: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ. छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ.
7: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्. उनले अगाडि थपिन्,
11: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ. छोटो

0: हप्ताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो। ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबु रिदी र हसन परिवारले सहयोगका लागि अपील गरेका थिए। उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्। यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ़दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यान आकर्षण गराउने पछिल्लो घटना हो। कुस्राबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाड़ीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षा कर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय संचार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाए अबु रिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए। उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्। उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
4: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
5: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
3: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
5: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
4: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
3: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
4: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
3: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 मा खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो

श्रावण महिनाभर भव्य धाम फर्म जे 21 जिल्लामा फैलिएको नरहेको तथा एस्टिनको पर्खाल जस्तो भन्दै रामसँग त्यसलाई

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: नमस्कार, शुभ प्रभात। आदरणीय श्रोता वृन्दहरूलाई म उत्तम गिरीको फेरि नमस्कार। हजुरहरूलाई हामीले हरेक हप्ता रेडियो मार्फत अनि प्रवचन मार्फत हजुरहरूलाई एउटा जागरण गर्ने कोशिशमा हामी लागिरहेका छौं र अहिलेको सिनारियोमा, अहिलेको प्रेजेन्ट सिचुएसनमा मान्छे जागरण हुन जरूरी छ। केमा जागरण भन्दाखेरि भौतिक जीवनमा हामी जागृत छौं। भौतिक जीवनमा हामी एकदमै कन्सियस, एकदमै चेतनशील प्राणी छौं। हामीलाई के खानुपर्ने, के लाउनुपर्ने, हामीलाई कुन समयमा, कुन सिजनमा, कुन ऋतुमा, परिवेशमा हामी अगाडि बढ्नुपर्ने हामीलाई प्रत्येक मानवलाई यो कुरो थाहा छ। तर यही संसारमा बसेर मानवलाई यो कुरो थाहा छैन, हामीमा आध्यात्मिक चिन्तन र आध्यात्मिक जागरण पनि हुनु जरूरी छ भन्ने कुरो मानवलाई थाहा छैन। त्यसले गर्दाखेरि आमाको गर्भमा जब हामी थियौं, हामी एउटा मानव थियौं। हामी आमाको गर्भबाट नै मानव धर्मसँग कनेक्टेड हौं। तर जब हामी आमाको गर्भबाट बाहिर यो संसारमा आयौं, हामी त्यो मानव धर्मदेखि विलीन हुँदै गयौं। हामी डिस्कनेक्ट, हामी टाढिँदै गयौं। तब हामीले मेरो ईश्वर, मेरो भगवान, मेरो देश, अनेक कुरो म थप्दै गयौं। हामीले म खान्छु, म लाउँछु, मेरो परिवेश, अनेक कुरामा हामी म थप्दै गयौं। तर हामीले त्यो आफ्नो अस्तित्व, त्यो हाम्रो एक्जिस्टेन्स जुन थियो, एउटा परमपिता परमात्मासँग जुन एउटा सम्बन्ध स्थापित भएको थियो, त्यो मानव धर्मलाई आज हामीले भुलेर आज हामी संकीर्णताको बाटोमा, आज हामी सम्प्रदायिकताको बाटोमा आज हामी अगाडि बढेर आफ्नो जीवनलाई आज हामीले त्यतिकै बिताइरहेका छौं। आज पनि मानवले, हेर्नुहोस्, कतिजनाले रेडियो मार्फत, एफएम मार्फत यस्ता आध्यात्मिक विचारहरू सुनेर, सन्तका आध्यात्मिक विचारहरू सुनेर आफ्नो जीवनलाई परिवर्तन गरे। तर आज कतिजनाले यही धरतीमा बसेर, यही संसारमा बसेर कसैले परिवर्तनको बाटोमा अगाडि बढिरहेको छ भने कोही तपाईँहरू पछाडि रहनु भएको छ, तपाईँहरू पछि सरिरहनु भएको छ। र जीवनमा आउनुहोस्, अध्यात्मलाई एकपल्ट खोज्नुहोस्। एउटा खजाना, एउटा हामीभित्र एउटा पोटेन्सियल, एउटा एनर्जी छ। त्यो एनर्जी जबसम्म हामीले मेनिफेस्टेसन गर्दैन, जबसम्म त्यो एनर्जीलाई हामीले बाहिर निकाल्दैनौ, जबसम्म हामीले आफ्नो अस्तित्व, आफ्नो एक्जिस्टेन्स, आफ्नो त्यो एनर्जीको आज हामीलाई अस्तित्व, त्यसको पोटेन्सियल थाहा हुँदैन, तबसम्म आज मानव समाज अध्यात्मको बाटोमा अगाडि बढ्न सक्दैन। पहिलाको इतिहास, ऋषि मुनिहरूको इतिहासलाई हेर्नुहोस्, जति पनि महान पुरूषहरूको इतिहासलाई हेर्नुहुन्छ भने पहिला उहाँहरूले यो आध्यात्मिक जागरण आफ्नो जीवनमा हेर्नुभयो, मेरोमा कति पोटेन्सियल छ र मैले यो जागरण पहिला बाहिर गर्नुपर्ने हो कि भित्र गर्नुपर्ने भनेर पहिलाका ऋषिमुनि राम, कृष्ण, बुद्ध, महावीर जो पनि महान पुरूषहरू थिए अनि ऋषिमुनिहरू थिए, अध्यात्मको बाटो उहाँहरूले पहिला आफ्नो जीवनमा खोज्नुभयो। उहाँहरूले सेल्फ अवेकनिङ, पहिला आफू जाग्ने विचार गर्नुभयो र जब उहाँहरूले त्यो आफू जाग्ने विचार गरेर जब अध्यात्मको गोरेटोमा जब आफूलाई अगाडि बढाउनुभयो, तब त्यति बेला मानव समाजलाई आलिङ्गन गरेर उहाँहरूले एउटा मानवतावाद र अध्यात्मवादको बाटो देखाउनुभयो सम्पूर्ण मानवलाई। त्यसले गर्दाखेरि मानवले जान्नुपर्ने वास्तविक धर्म के हो भन्दाखेरि मानव धर्म। मानव धर्म भन्ने बित्तिकै संसारको सबै प्राणीहरू आए, मानव प्राणीहरू आए, चाहे विदेशमा बस्ने होस्, चाहे नेपालमा बस्ने होस्, चाहे भारतमा बस्ने होस्, संसारको कुनै पनि कुनामा बसोस्, मानव धर्म भनेपछि वी आर कनेक्टेड टू इच अदर। हामी एक अर्कासँग आत्मिक सम्बन्धले, ईश्वरीय सम्बन्धले हामी जोडेका छौं। त्यसले गर्दाखेरि मानवको वास्तविक धर्म के हो भन्दाखेरि मानवता। अनि धर्म भनेको के हो भन्दाखेरि मानव धर्म भनेको सेल्फ रियलाइजेसन अनि ईश्वरको खोजी, ईश्वरको अनुभूति नै रिलिजन हो भने। हामीले आज धर्मको अनेक परिभाषाहरू सुन्छौं, अनेक डेफिनेसनहरू सुन्छौं। तर स्वामी विवेकानन्दलाई एउटा पत्रकारले अमेरिकामा सोध्यो, नरेन्द्र विवेकानन्द, हाउ डु यु डिफाइन रिलिजन, तिमीले रिलिजनलाई कसरी डिफाइन गर्छौ भनेर सोद्धाखेरि स्वामी विवेकानन्दले भनिदिनुभयो, तिम्रो लागि धर्म के हो मलाई थाहा छैन, तिम्रो लागि रिलिजन के हो मलाई थाहा छैन, मेरो लागि रियलाइजेसन अफ गड इज रिलिजन, ईश्वरको अनुभूति नै धर्म हो भन्थ्यो। त्यो डेफिनेसन, त्यो उत्तर उहाँको सार्वजनिक भयो, युनिभर्सल ट्रुथ बनेर गयो, संसारमा एउटा सत्य उदाहरण, सत्य परिभाषित बनेर गयो। त्यसले गर्दाखेरि आज हामीले त्यो धर्मलाई खोजौं, आज हामीले त्यो मूल जडलाई खोजौं, कहाँबाट हाम्रो क्रिएसन भयो, यो चलाउनेवाला कहाँ छ, अनि यस्तो डरलाग्दो यो एभ्री स्पेक अफ क्रिएसन यो संसारको सृष्टिको हरेक चराचर जगतमा परमपिता परमात्माको सृष्टि र परमपिता परमात्माको शक्ति बिना केही चीज पनि चल्दैन, हल्लिँदैन पनि भनेको छ। र पनि आज मानव समाज बैरो भएर बसेको छ। तेरे सत्ता के बिना हे प्रभु मंगल ना मोर, पत्ता त खिल्ता नहीं खेलन एक फूल। तिम्रो सत्ताको बिना, तिम्रो शक्ति बिना, तिम्रो कृपा बिना मंगल पनि छैन, खुशी पनि छैन, आनन्द पनि छैन। तिम्रो कृपा बिना हे प्रभु, तिम्रो यदि कृपा भएन भने एउटा पत्ता पनि हल्लिँदैन, एउटा फूल पनि खिलिँदैन। यदि तिम्रो कृपा भए भने चराचर जगतका प्राणीलाई कृपा हुन्छ, भएन भने कसैले पनि केही पनि गर्न सक्दैन। तिमी त्यो सत्ता हो भन्यो। अनि त्यो सत्ता कहाँ छ भन्दाखेरि यो सृष्टिभित्र नै सृष्टिकर्ता छ। अध्यात्मले भन्छ तिमीले एकपल्ट सुन्तलाको बीजलाई फुटाएर हेर, सुन्तलाको बीज सुन्तलाभित्रै हुन्छ, सेबको बीज एप्पलको बीज एप्पलभित्रै हुन्छ। त्यसले गर्दाखेरि हे मानव, तिमी यो सृष्टिमा एउटा सृष्टिको सरताज भनेर भनिने एउटा प्राणी, तिमीले किन ईश्वरलाई बाहिर खोजिरहेको छौ? मन मन्दिरभित्र निहाली हेर पाउनेछौ भगवान। तिमीले बाहिरको आँखा बन्द गरेर भित्रको आँखा खुल्ने ज्ञान समयको तत्वदर्शी महान पुरुषको शरणमा गयो भने तिमीले भित्रको आँखा खुल्ने राजविद्या पाइसकेपछि तिमीले त्यो प्रकाशको दर्शन तिमीले तिम्रै हृदयभित्र गर्न सक्छौ। तिमीले बाहिर खोज्नु पर्दैन, एभ्रिथिङ इज विदिन यू। किन तिमीले बाहिर खोजिरहन्छौ? किन तिमी बाहिरको संसारमा घुमिरहन्छौ? तिमी भित्र एउटा आध्यात्मिक जगत, एउटा आध्यात्मिक संसार छ। जुन आध्यात्मिक संसारमा तिमीले आफ्नो अस्तित्व, तिमीले आफ्नो एक्जिस्टेन्स, तिम्रो अस्तित्वलाई तिमीले यही भित्र हराएको छौ। यही भित्र तिमीले बाहिरको आँखा बन्द गरेर तिमीले भित्रको आँखा खुल्ने ज्ञान पाएर तिमीले पनि परमपिता परमात्माको ज्योतिको दर्शन गर्न सक्छौ। किन तिमी बाहिर खोज्छौ मानव भनेर आज ऋषि मुनिहरू सन्त महात्माहरू गल्ली गल्लीमा कराइरहेका छन्, सत्सङ सुनाइरहेका छन्। र पनि मानव समाज बहिरो भएर नसुनेको जस्तो गरेर हिँडिरहेको छ। त्यसले गर्दाखेरि आज आउनुहोस्, आज हामीले त्यो शक्तिलाई खोजौं जुन शक्तिले हाम्रो परिवारलाई पनि चलाएको छ, सारा संसारलाई, सारा सोलर सिस्टमलाई, सारा प्रकृतिलाई चलाइरहेको त्यो शक्ति कहाँ छ भन्दाखेरि यो सृष्टिभित्रै छ। यही सृष्टिभित्रको मानवले जुन एउटा यस्तो राम्रो चोला बनाइदिनुभयो यो सृष्टिमा, मानव चोला, ह्युमन क्रिएसन इज वान अफ द मोस्ट ब्युटिफुल क्रिएसन इन दिस वर्ल्ड, इन दिस क्रिएसन भनेको छ। यो आज सबभन्दा यति राम्रो अमूल्य चोला हामीले पाएका छौं। यो चोलामा प्रत्येक व्यक्तिले ईश्वरको आराधना, प्रत्येक व्यक्तिले ईश्वरको दर्शन गर्न सक्छ। प्रत्येक ऋषि मुनिले, प्रत्येक महान पुरुषले ज्योतिको दर्शन आफ्नै हृदयभित्र गरेको छ। अहिले पनि समयको तत्वदर्शी महान पुरुष सद्गुरुदेव श्री सतपालजी महाराज, जो मानव धर्मका संस्थापक एवं प्रणेता हुनुहुन्छ, उहाँले यो ज्ञान फ्री अफ कस्ट, एक पैसा नलिकिन सन्त महात्मा मार्फत नेपाल मानव धर्म सेवा समितिको आश्रममा बाँटिरहनु भएको छ। आज हरेक हजारौं अनुयायीहरू आज हाम्रो संस्थामा आएर रेडियो मार्फत, टेलिभिजन मार्फत, सत्सङमा आएर, आश्रममा आएर ज्ञान लिएर आफ्नो जीवनलाई महान गरिरहेका छन् भने आज किन कतिजना तपाईँहरू सुनेर पनि नसुनेको जस्तो गर्नुहुन्छ? आउनुहोस्, सेल्फ अवेकनिङ, आफू आफूलाई जान्नुहोस्। मलाई चलाउनेवाला शक्ति मेरो भित्र छ, मलाई चलाउनेवाला शक्ति म भित्रबाट निस्केपछि एउटा सम्बन्ध विच्छेद जस्तो हुन्छ, न तपाईँ रहन्छ म नरहन्छु। आमालाई त्यो शक्तिले छोडेर गइसकेपछि आमा र छोराको सम्बन्ध पनि टुटिन्छ। एउटा पति र पत्नीमा पनि यो सम्बन्ध विच्छेद भयो भने पति र पत्नीमा पनि एउटा डिस्कनेक्ट, एउटा कनेक्सन पनि बनिँदैन। त्यो शक्ति निक्लेर गइसकेपछि मुर्दा बनिन्छ हामी मानव। हामीले यो श्वास निक्लिन्जेल, यो श्वास निक्लिनु अगाडि हामीले परमपिता परमात्माको भक्ति गरौं, हामीले जानौं त्यो ईश्वर तत्वलाई, हामीभित्र के चिज छ, हामीभित्र कस्तो पोटेन्सियल छ। हाम्रै देशमा जन्मिनु भएको भगवान बुद्धले पनि यो शक्तिलाई जान्नुभयो। उहाँले बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, संगम शरणम गच्छामिको ज्ञान दिनुभयो। त्यही कारण आज उहाँलाई लाइट अफ एसिया भनेर चिन्छ। आज उहाँले के लाइट अफ, आज उहाँलाई किन लाइट अफ एसिया भनेर भन्छ भन्दाखेरि उहाँले जीवनमा अध्यात्मको बाटो देखाइदिनुभयो भट्केको समाजलाई। आज उहाँले बाहिरको लाइटको कुरा गर्नु भएन, भगवान बुद्धले भित्रको प्रकाशको कुरा गर्नुभयो, भित्र बज्ने म्युजिकको कुरा गर्नुभयो, भित्र बग्ने एउटा अमृतको कुरा गर्नुभयो। त्यसले गर्दाखेरि लाइट अफ एसिया त्यतिकै भनेको होइन, उहाँले टोटल एसियन्सहरूलाई, उहाँले एसियामा मात्र होइन वर्ल्डमा, संसारको कुनै पनि कुनामा भगवान बुद्धलाई नचिन्ने कोही पनि छैन जो हाम्रो पवित्र भूमि नेपालमा जन्मिनु भएको भगवान बुद्धले लाइटको दर्शन गर्नुभयो। कुन लाइट भन्दाखेरि भगवान बुद्धले फायर लाइटको दर्शन गर्नुभएको होइन, भगवान बुद्धले मुन लाइट सनलाइटको दर्शन गर्नुभएको होइन, भगवान बुद्धले आफ्नो हृदयभित्र इन्ट्रोस्पेक्सन गरेर अन्तर्मुखी भएर बाहिरको आँखा बन्द गरेर भित्रको आँखा जब खोल्ने ज्ञान पाउनुभयो उहाँलाई चलाउनेवाला शक्ति र उहाँले आफै आफ्नै हृदयभित्र जुन प्रकाशको दर्शन गर्नुभयो तब उहाँले आफू आफूलाई पनि त्यो प्रकाशको दर्शन गरेर पवित्रमय एउटा मुक्तिको बाटोमा आफूलाई लानुभयो र जीवनमा सिद्धार्थबाट उहाँ बुद्ध बने। भगवान बुद्धले त्यतिसम्म भन्नुभएको छ प्रत्येक व्यक्तिकोमा बुद्ध भन्ने क्षमता छ, प्रत्येक व्यक्तिकोमा मानवदेखि महामानव भन्ने क्षमता छ, तर जबसम्म व्यक्तिले बाहिरको आँखा बन्द गरेर भित्रको त्यो थर्ड आई खोल्ने ज्ञान पाउँदैन तबसम्म ऊ बुद्ध बनिनु सक्दैन, तबसम्म उसले त्यो महाबुद्धको ज्ञान पाउँदैन, तबसम्म उसले त्यो भित्र भएको प्रकाशको दर्शन गर्न सक्दैन, उसले आफ्नो पोटेन्सियल आफ्नो उसले जुन एउटा खुबी छ ऊ भित्र त्यो खुबीको दर्शन उसले गर्न सक्दैन भन्यो। त्यसले गर्दाखेरि नेपाल मानव धर्म सेवा समितिमा आज यो ब्रह्म ज्ञान चारवटा वेदको ज्ञान आज हाम्रो सन्त महात्माले दिइरहनु भएको छ। मैले पनि क्लास ट्वेल्भ पढ्दाखेरि तपाईँहरूलाई धेरै एपिसोडमा भने मैले पनि यो ज्ञान क्लास ट्वेल्भ पढ्दाखेरि मैले पनि सन्त महात्माहरूको मार्फत यो ज्ञान पाएँ र मैले ज्ञान पाएकै दिन जब मलाई बाहिरको आँखा बन्द गरेर जब भित्रको आँखा खोल्ने ज्ञान दिनुभयो पूज्यवर सन्त महात्माहरूले मैले भित्रको आँखा खोलेकै दिन ज्योतिको दर्शन गरे। कहाँ गरे भन्दाखेरि बाहिर मन्दिरमा होइन, मन मन्दिरभित्र हृदय रूपी मन्दिरभित्र मैले प्रकाशको दर्शन गरे। जुन प्रकाशको दर्शन आजको दिनसम्म पनि मेडिटेसन गर्दाखेरि बिहान र बेलुका त्यो प्रकाशको दर्शन हुन्छ। प्रकाशको दर्शन मात्र होइन, हामी भित्र एउटा यस्तो अनन्त धुन छ त्यसलाई भन्यो अनस्ट्रक साउन्ड, कसैले पनि नबजाइकन बज्ने एउटा यस्तो धुन छ। हे मानव त्यो धुन सुन्ने तिम्रोमा क्षमता छ भन्यो, मैले ज्ञान लिएकै दिन त्यो धुन पनि सुन्ने र आजको दिनसम्म पनि त्यो अनस्ट्रक साउन्डको दर्शन त्यो धुन आज हामीले सुनिरहेका छौँ। त्यसले गर्दाखेरि आउनुहोस् आफ्नो आफ्नो आफ्नो जीवनलाई जान्नुहोस्, आफ्नो जीवनलाई अध्यात्मको बाटोमा अगाडि लानुहोस्। यति राम्रो चोला क्राउन अफ क्रिएसन मानव सृष्टिलाई सृष्टिको सरताज भन्यो, सृष्टिको सरताज यदि हामी हो भने किन आज व्यक्तिहरूले ईश्वरको दर्शन गर्नुदेखि वञ्चित भएको छ, त्यो प्रकाशको दर्शन गर्नुदेखि वञ्चित भएको छ, किन आज हरेक अभिभावकहरूले आफ्नो नानीहरूलाई आफ्नो छोराछोरीहरूलाई अध्यात्मको गोरेटोमा अगाडि बढाउँदैन। हामीले राम्रो राम्रो कलेजहरू पठाउँछौ, हामीले राम्रो राम्रो विश्वविद्यालयहरू पठाउँछौ, हामीले पढ्नको लागि देश विदेश पठाउँछौ, तर हामीले आध्यात्मिक ज्ञान सिक्नको लागि हाम्रै सन्त महात्माहरू गल्ली गल्लीमा घुमिरहेका छन् र पनि हामीले नजाई साधुकोमा, साधुले त तर्साउँछ, साधुले लान्छ, साधुले झोलामा हाल्छ भनेर हामीले पहिला नै त्यस्तो पाठ सिका देख्छौं। र आजको समाज आजको युवावर्गहरू साधुलाई पत्याउँदैन, तर यदि साधुको यदि असली रूपलाई हेरेर साधुको शरणमा साधुको चरणमा यदि अहिलेको युवा समाज अलिकति पनि झुकाउ भावनाले अगाडि बढ्यो भने आज युवा समाजले एउटा उन्नतिको बाटोमा अगाडि बढ्नेछ, युवा समाज अध्यात्मको बाटोमा अगाडि बढ्नेछ र युवा समाजले पनि आफ्नो जीवनमा रहेको पोटेन्सियल आफ्नो समाजमा रहेको यो कुरीतिहरू आफ्नो समाजमा रहेको यो एन्टी सोसियल एलिमेन्ट्सहरू समाजमा रहेको यो एउटा जुन एउटा अमानवीय भावहरू छ समाजमा जुन एउटा साम्प्रदायिकता भावनाहरू छ समाजमा जुन एउटा नकारात्मक भावनाहरू छ आज यही समाजमा बसेका युवाहरूले अध्यात्ममय बनेर ती यस्ता एन्टी सोसियल त्यो नेगेटिभ क्वालिटिजहरूलाई सर्वनाश गरेर खरानी बनाएर आज त्यो युवा समाजहरू अध्यात्मको बाटोमा अगाडि बढ्नेछ। तर एकपल्ट युवा समाजलाई अहिलेको अभिभावकहरूले सन्तको बाटो देखाइदिनु पर्यो, एउटा अध्यात्मवादको बाटो देखाइदिनु पर्यो। आज हामीले सबै चिजको बाटो देखाइदिउँ, हामीले पढ्ने बाटोहरू देखाइदिउँ, हामीले हाम्रो भाइ बहिनीहरूलाई भविष्यमा ठूलो मान्छे बन्ने बाटो देखाइदिउँ, तर हामीले हाम्रो भाइ बहिनीहरूलाई भविष्यमा अध्यात्ममय बन्ने बाटो हामीले देखाइदिनौ तब आजको युवा समाजहरूले भोलिको दिनमा हामीलाई प्रश्न गर्न सक्छ कि मैले पनि जीवनमा अध्यात्म जान्ने अधिकार थिएन किन मलाई बाटो देखाइदिन भन्ने भोलिको प्रश्न यदि उहाँहरूले यो राख्यो भने हामी अभिभावकहरूले के जवाब दिने। त्यसले गर्दाखेरि अध्यात्म मै हुनु जरूरी छ, अहिलेको युवा भाइ बहिनीहरूले अध्यात्मलाई आलिङ्गन गर्नु जरूरी छ। जब हामीले अध्यात्मलाई आलिङ्गन गर्नु सक्यौं भने हामीले जीवनमा कुनै पनि कुरोको हामीले कमी पाउँदैनौं, हामी पनि हाम्रो जीवनमा अगाडि बढेर हामीले पनि समाजको सेवा गर्न सक्छ, हामीले पनि आफ्नो घर आफ्नो मातापिता आफ्नो बसेको समाज आफू बसेको देशलाई महान बनाउन सक्छ, नत्र भने हाम्रो जीवन अधुरो छ। हाम्रो यो जुन एउटा सपना छ होइन, जुन हाम्रो एउटा सपना छ नेपाल आमाको करोड़ सन्तान मिलेर गरौं राष्ट्र निर्माण भन्ने जुन एउटा सपना छ त्यो सपनामै मात्र रहन्छ। यदि यो सपना साकार गर्नु हो भने आधार हाम्रो अध्यात्म हुनु पर्यो। आज हामीले गर्दै गरेको काम आज हाम्रो अध्यात्ममय हुनु पर्यो। आज हामीले सोच्दै गरेको कामहरू त्यसको आधार अध्यात्म हुनु पर्यो। आज हामीले प्लानिङ गर्दै गरेको कामहरू, आज हामीले रच्दै गरेको कविताहरू, आज हामीले रच्दै गरेको गीतहरूमा पनि आधार हाम्रो अध्यात्म हुनु पर्यो। किनभने अध्यात्म बिनाको फाउन्डेशन, यदि हाम्रो आधार अध्यात्म छैन भने हामी लडबडाउँछौ, हामी लड्न पनि सक्छौ। त्यसले गर्दाखेरि आज जीवनमा सबभन्दा स्ट्रङ फाउन्डेशन के को हुनु पर्यो भन्दाखेरि स्पिरिचुअलिटीको फाउन्डेशन हुनु पर्यो। त्यसले गर्दाखेरि अहिलेको साइन्टिफिक वेमा आज हामी सोच्छौ, जे पनि अहिले जे पनि हामी खान्छौ, जे पनि हामी सोच्छौ, जे पनि हामी गर्छौं, त्यसलाई हामीले साइन्टिफिक मोडमा लगिसकेको छ। तर याद गर्नुहोस्, मेरो भाइ बहिनीहरूले मलाई सुनिरहनु भएको होला, साइन्स पनि एउटा बिन्दुमा आएर अड्क्यो। जब साइन्सले पनि अब्जर्भेसन गर्यो, साइन्सले पनि जब डिस्कभरी गर्यो, हाम्रो आविष्कारको पछाडि, हाम्रो जति पनि आविष्कारको पछाडि एउटा शक्तिको हात छ, त्यो शक्तिको हात बिना हाम्रो आविष्कार पनि अधुरो छ भनेर जब 50-60 जना साइन्टिस्टहरू अमेरिकाको एउटा हलमा बसेर जब उहाँहरूले डिस्कसन गर्यो के होला त्यो हाम्रो शक्तिमा एउटा कमी छ, हाम्रो शक्ति पनि एउटा हाम्रो डिस्कभरी, हाम्रो जुन आविष्कारहरू आज हामी ल्याबोरेटोरीमा बसेर, एउटा हामी रूममा बसेर आज हामीले जे कुराहरूको पनि आविष्कार गरिरहेका छौं, त्यो आविष्कारहरू अधुरो छ एउटा ईश्वरको शक्ति बिना। किनभने त्यो शक्ति उहाँहरूले डिस्कभर गर्दै जाँदाखेरि के होला हाम्रो शक्तिको पछाडि, हाम्रो आविष्कारको पछाडि एउटा शक्तिको हात होला भनेर जब उहाँहरूले एउटा रूममा बसेर ग्रुप डिस्कसन गर्यो, उहाँहरूले त्यति बेला एउटा उत्तर पाउनुभयो। उहाँहरूले के उत्तर पाउनुभयो भन्दाखेरि, हाम्रो शक्तिको पछाडि एउटा ईश्वर तत्व छ, त्यो ईश्वर तत्वको नाम उहाँहरूले कति खोज्यो यसलाई के नाम दिने भनेर लास्टमा त्यो तत्वको नाम पाएन, त्यो तत्वको नाम उहाँहरूले गड पार्टिकल भनेर राखिदियो। हाम्रो आविष्कारको पछाडि एउटा शक्तिको हात छ, त्यो शक्तिको नाम हामीले कति दिन खोज्यौं, यसको साइन्टिफिक नाम दिन खोज्यौं, हामीले पाएन। लास्टमा हामीले एउटा शक्तिलाई अनुभव गर्यौं त्यो भित्र, त्यो शक्तिको नाम हो गड पार्टिकल। ईश्वरको शक्ति बिना, ईश्वरको आशीर्वाद बिना, ईश्वरको एनर्जी बिना हाम्रो आविष्कारहरू पनि अधुरो छ, हाम्रो इन्भेन्सनहरू पनि अधुरो छ भनेर आज वर्ल्डको साइन्टिस्टहरूले पनि यो कुरोलाई पत्याइसके कि गड इज द ओम्निप्रेजेन्ट, ओम्निपोटेन्ट, ओम्निसियन्ट एनर्जी भनेर। सर्वव्यापक ईश्वर शक्तिले नै यो संसार चलाएको छ, सर्वव्यापक ईश्वर शक्तिले नै आज हाम्रो आविष्कारहरू पनि अगाडि बढेको छ भनेर वर्ल्डको साइन्टिस्टहरूले पनि आज यो युनिभर्सल ट्रुथ भनेर आज डिफाइन गरिरहेको छ। त्यसले गर्दाखेरि अध्यात्म, स्पिरिचुअल साइन्स इज वान अफ द मोस्ट इम्पोर्टेन्ट एन्ड इन्ट्रेस्टिङ साइन्स इन द वर्ल्ड। यति सजिलो पनि छ, यति गाह्रो पनि छ। यसलाई हामीले बुझेनौ भने अति नै गाह्रो। यसलाई हामीले जीवनमा आलिङ्गन गरेर, हामीले स्पिरिचुअल साइन्सलाई आलिङ्गन गरेर, हामीले जीवनमा फिजिकल साइन्स र स्पिरिचुअल साइन्सलाई सन्तुलन गरेर, भौतिक विज्ञान र आध्यात्मिक विज्ञानलाई हामीले सन्तुलन गरेर यदि हामी अगाडि बढ्यौं भने हाम्रो पनि जीवन अध्यात्ममय बनेर जान्छ। अनि हाम्रो फिजिकल लाइफ अनि स्पिरिचुअल लाइफ, आध्यात्मिक जीवन र स्पिरिचुअल जीवन दुईटै सन्तुलित भएर जान्छ। अध्यात्मको यो पोटेन्सियल छ, तर आज युवा वर्गले यो अध्यात्मलाई बुझेको छैन। अध्यात्म एउटा कुन चराको नाम हो भनेर वास्तै गरेको छैन। तर प्रत्येक युवा भाइ बहिनी, आदरणीय दाजुभाइ दिदी बहिनी, हामीलाई चलाउनेवाला शक्ति अध्यात्ममय शक्ति हामी भित्र छ। यो श्वासलाई जान्नु जरुरी छ। यो श्वास निक्लेर गइसकेपछि युवा पनि भन्दैन, अमेरिकामा पढेको पनि भन्दैन, युरोपमा पढेको पनि भन्दैन, नेपालमा पढेको पनि भन्दैन, ज्ञानी विद्वान राम्रो थियो भनेर पनि भन्दैन। श्वास निक्लेर गइसकेपछि केही अस्तित्व छैन, केही भ्याल्यू छैन हाम्रो। त्यसले गर्दाखेरि श्वास हुन्जेल सबै कुरालाई त बुझ्यो भने एकपल्ट यो भित्र चलिरहेको श्वासलाई पनि बुझौं। यो श्वास चलाउनेवाला को होला, यो भित्र हामीलाई चलाउनेवाला एउटा शक्ति छ। यो शक्ति निक्लेर गइसकेपछि टुमोरो वी आर डिक्लेयर्ड एज अ डेड म्यान। त्यही कारण वाट इज द डिफरेन्स बिट्विन द लिभिङ म्यान एन्ड अ डेड म्यान भनेर एउटा साधुले प्रश्न गर्यो। एउटा मरेको व्यक्ति र एउटा जीवित व्यक्तिमा के को भिन्नता छ भन्दाखेरि श्वासको भिन्नता छ। जीवित व्यक्तिले श्वास फेर्छ, मरेको व्यक्तिले श्वास फेर्न सक्दैन। मरेको व्यक्तिमा श्वास हुँदैन, उसमा एनर्जी हुँदैन, त्यही कारण उसलाई डेड भनेर घोषित गरिदिन्छ। त्यसले गर्दाखेरि हामीलाई त्यो घोषित गर्नु अगाडि, हामीलाई अ डेड पर्सन भनेर घोषित गर्नु अगाडि एकपल्ट यो श्वास चलाउनेवालालाई खोजौं। जब श्वास भित्र छ भने चलाउनेवाला कसरी बाहिर हुन सक्छ? गाडी चलाउनेवाला गाडीभित्रै हुन्छ, रेल चलाउनेवाला रेलभित्रै हुन्छ, पाइलट प्लेन चलाउने वाला पाइलट पनि प्लेन भित्र हुन्छ भने एउटा मानव शरीरलाई चलाउने वाला सत्ता कसरी बाहिर हुन सक्छ? श्वास रूपी परमपिता परमात्मा हामी भित्र विद्यमान छ। परमपिता परमात्माको यदि दर्शन गर्नु छ भने यो श्वास भित्र निहाली हेर पाउनेछौ भगवान। एउटा भजनले पनि भन्यो, यो श्वासमा नै छ प्रभुको नाम। यदि यो श्वासलाई तिमीले डिपली स्टडी गर्यौ भने, समयको तत्वदर्शी महान पुरुषको शरणमा गयो भने तिमीले यो श्वासको दर्शन पाउँछौ। श्वासको ज्ञान पाएर तिमीले परमपिता परमात्मा त्यो ज्योतिको दर्शन तिमीले यो नेत्रले होइन भित्रको आँखाले तिम्रै हृदयभित्र तिमीले दर्शन गर्न सक्छौ। तर त्यसको लागि तिम्रोमा झुकाउको भावना हुनु पर्यो। तिमी चेतन महान पुरुषको शरणमा जानु जरुरी छ। नत्र भने तिमीले जीवनमा अध्यात्मको दरवाजा ढकढकाएनौ भने, हे मानव, तिम्रो लागि दरवाजा खोलिँदैन। तिम्रो लागि हमेशा अध्यात्मको दरवाजा बन्द रहनेछ। तर तिमीले अभिमान शिरलाई सन्तको शरणमा झुकाएर तिमीले पनि अध्यात्मको बाटोमा हिँड्ने इच्छा गर्यौ भने तिम्रो लागि पनि अध्यात्मको दरवाजा खुला हुनेछ भने आउनुहोस्। नेपाल मानव धर्म सेवा समितिका पूज्यवर सन्त महात्माहरूले लिभिङ मास्टरको सन्तहरूले, लिभिङ सेन्टहरूले, जीवित सन्तहरूले आज नेपाल मानव धर्म सेवा समितिमा यो ज्ञान फ्री अफ कस्ट बाँटिरहनु भएको छ। हाम्रो यस्ता सत्सङहरू सुनेर, सन्त महात्माको विचारहरू सुनेर कतिजना युवाहरूले, कतिजना अभिभावकहरू यति इन्ट्रेस्टेड भएर, इच्छुक भएर आश्रम आएर सत्सङ सुनेर ज्ञान लिएर उहाँहरूले पनि आज हामीलाई भन्यो, हो रहेछ, मैले आकै दिन सत्सङ सुनेर मैले एक महिना पछि ज्ञान लिएँ, मैले ज्ञान लिएको दिन नै प्रकाशको दर्शन गरे, मैले ज्ञान लिएको दिन नै त्यो धुन सुने, मैले ज्ञान लिएको दिनै मैले त्यो अमृतको पान गर्न सिके, र आजको दिनसम्म पनि हो रहेछ। सन्त महात्माहरू, भाइहरू, बहिनीहरू, तपाईँहरूले हामीलाई यस्तो राम्रो बाटो देखाइदिनु भयो, अध्यात्मको बाटो देखाइदिनु भयो। त्यसले गर्दाखेरि हामी त गुरू नानकको फिलोसफीलाई फलो गर्छ। हेर्नुहोस्, आप जपे औरको जपावे, नानक निश्चय मुक्ति पावे। तिमीले यदि यो ज्ञान तिमीले जीवनमा अप्नायो भने तिमीले अरूलाई पनि सुनाउनुपर्छ यो ज्ञानको बाटो। यो ज्ञान पायो भने के हुन्छ भनेर, किनभने मुक्ति निश्चित छ भनेको छ। गुरू नानक देवले भन्नुभयो, आप जपे औरको जपावे, तिमीले अरूलाई पनि जपौ, तिमीले आफू जपेर अरूलाई पनि जप्ने एउटा तिमीले प्रेरणा दिनुपर्छ। सतपालजी महाराजले पनि यही भन्नुहुन्छ, तिमीले म आएको खबर, तिमीले तत्वदर्शी महान पुरुष आएको खबर, तिमीले समाजको गल्ली गल्ली चोक चोकमा गएर भन, यदि संस्कार छ भने, यदि भक्ति भावना छ भने सुनेको व्यक्ति आफै आश्रममा आउँछ। किनभने आश्रम एउटा खोला हो, आश्रम एउटा नदी हो। यदि प्यासी व्यक्तिले पानीको कथा सुनेर यदि उसलाई प्यास लाग्यो भने खोला उसकोमा धाउँदैन, प्यासी व्यक्ति नै खोलाकोमा आउनुपर्छ भन्नुभएको छ। त्यसले गर्दाखेरि नेपाल मानव धर्म सेवा समिति आश्रम एउटा पवित्र खोला हो, एउटा नदी हो, एउटा शीतलता प्रदान गर्ने एउटा ठाउँ हो, एउटा अध्यात्मको बाटो देखाइदिने एउटा लाइट हाउस हो। यदि हाम्रो गौशालाको आश्रममा तपाईँ शनिबार विनम्र भावनाले आएर, झुकाउको भावनाले आएर, म पनि यो ज्ञान लिन्छु, म पनि मेरो जीवनमा प्रकाशको दर्शन गर्न चाहन्छु, म पनि त्यो डिभाइन लाइट, त्यो डिभाइन एनर्जी, त्यो डिभाइन म्युजिक, त्यो डिभाइन होली वाटरको दर्शन म पनि गर्न चाहन्छु, म पनि लिन चाहन्छु भनेर आउनुभयो भने हाम्रो संस्थाको दरवाजा हमेसा तपाईँहरूको लागि खुल्ला छ। किनभने अघि नै मैले तपाईँहरूलाई सबभन्दा पहिला भने, आमाको गर्भमा हाम्रो धर्म के थियो? मानव धर्म। आमाको गर्भबाट निस्केर पनि यदि त्यो आध्यात्मिक बाटोमा, त्यो चेतनाको बाटोमा यदि हामी कनेक्टेड भयो भने फेरि पनि हाम्रो जीवन उज्यालोतर्फतिर जानेछ, हामी अध्यात्मतर्फतिर जानु पर्दैन। त्यसले गर्दाखेरि जीवनमा ज्ञान हुनु जरुरी छ। यो ज्ञान लिनुको लागि गुरुको चरणमा जानै पर्छ। गु भनेको अन्धकार, रु भनेको प्रकाश। जसले अन्धकारदेखि हामीलाई प्रकाशको बाटोमा पुर्याइदिन्छ उसलाई नै गुरु भन्यो, उसलाई नै सद्गुरु भन्यो। म्याथमेटिक्स सिक्नु छ भने म्याथ टिचरकोमा जानुहुन्छ, इङ्ग्लिस सिक्नु छ भने इङ्ग्लिस टिचरकोमा जानुहुन्छ, म्युजिक सिक्नु छ भने म्युजिक टिचरकोमा जानुहुन्छ। त्यस्तो प्रकारले जीवनमा अध्यात्म ज्ञान लिएर म पनि जीवनलाई रूपान्तरण गर्छु, म पनि जीवनमा प्रकाशको दर्शन गर्छु, म पनि जीवनमा परमपिता परमात्माको दर्शन मेरै हृदयभित्र गर्छु भन्ने एउटा चाहना तपाईँकोमा छ भने आउनुहोस् नेपाल मानव धर्म सेवा समितिको आश्रममा आएर हरेक शनिबार त्यहाँ दिउँसोको 1 बजीदेखि लिएर 4 बजीसम्म सत्सङ भजन कार्यक्रम हुन्छ। सत्सङहरू सुनेर आफ्नो जीवनलाई परिवर्तन गर्नुहोस् अनि आफ्नो जीवनमा आउँदै गरेको दिनलाई पनि अध्यात्ममय बनाउनुहोस् अनि अध्यात्म ज्ञान लिएर घरमै बसेर नामको सुमिरन गरेर परमपिता परमात्माको दर्शन आफ्नै हृदयभित्र, आफ्नै कोठाभित्र तपाईँले पनि गर्न सक्नुहुन्छ। जो आज हाम्रो हजारौं युवाहरूले, हजारौं प्रेमीहरूले सन्त महात्माको शरणमा गएर यो ज्ञान लिएर आज त्यो सेल्फ एक्सपिरियन्स, सेल्फ अवेकनिङ किसिमको प्रोग्रामहरू आज समाज समाजमा चोक चोकमा हामीले अनेक ठाउँहरूमा यसरी अरूलाई पनि जागरण गर्ने कार्यक्रमहरू गर्दैछौँ, किनभने हामी आफू पनि जाग्यौं, अरूलाई पनि जगाउनु छ। अहिलेको युवा समाजलाई जगाउनु जरुरी छ। कुन फेजमा जगाउनु छ, कुन फिल्डमा जगाउनु छ भन्दाखेरि स्पिरिचुअल फिल्ड, अध्यात्मको बाटो, अध्यात्मको ग्राउण्डमा आज हामीले अहिलेको युवा समाजलाई अगाडि बढाउनु छ। त्यसले गर्दाखेरि साइन्स पढ्ने होस्, चाहे बायोलोजी पढ्ने होस्, चाहे ह्युम्यानिटिज होस्, कुनै पनि स्ट्रिममा पढ्नुहोस्, आर्ट्स होस्, तपाईँहरूको कुनै पनि म्यानेजमेन्ट, कुनै पनि फिल्डमा पढ्नुहुन्छ भने एउटा फिल्डलाई नछोड्नुहोस्, स्पिरिचुअल फिल्डलाई नछोड्नुहोस्। आध्यात्मिक जगतको संसार यति आनन्दै छ, यति ब्युटिफुल छ, यति सेटिस्फ्याक्सन छ त्यसमा। म तपाईँहरूलाई पानीको वर्णन मात्र सुनाउन सक्छु, तर पानी खाइसकेपछि प्यास कस्तो हुन्छ त्यो प्यासको वर्णन म गर्न सक्दिनँ। त्यति ब्युटिफुल स्पिरिचुअलिटीको बाटो छ, अध्यात्मको गोरेटो छ। आउनुहोस्, आउँदै गरेको अभिभावकहरूले आफ्नो भाइ बहिनीहरूलाई आश्रम जाने प्रेरणा दिनुहोस्, मन्दिर जाने प्रेरणा दिनुहोस्। आफ्नो सनातन धर्मलाई आज हामीले जोगाउनु छ, संस्कृतिलाई जोगाउनु छ, हाम्रो रीतिरिवाजलाई जोगाउनु छ। यसको लागि प्रत्येक युवा, प्रत्येक अभिभावक अध्यात्ममय हुनु जरुरी छ भन्दै तपाईँहरूको विदा हुन चाहन्छु। यदि तपाईँलाई त्यस्तो केही जिज्ञासा पर्यो भने नेपाल मानव धर्म सेवा समितिको आश्रममा आउनुहोस्। हरेक शनिबार त्यहाँ सत्सङ हुन्छ 1 बजेदेखि लिएर 4 बजेसम्म, अनि हजुरहरूलाई आउने दिनमा पनि यस्ता प्रेरणामूलक सत्सङहरू, आफ्नो अनुभवहरू तपाईँहरूलाई सुनाउने कोसिस गर्दै हजुरहरूबाट आज म विदा हुन चाहन्छु। धन्यवाद।
2: कार्यक्रम सुने पश्चात हजुरहरूमा कुनै पनि प्रकारका जिज्ञासा भए हामीलाई यस ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। नेपाल मानव धर्म सेवा समिति, केन्द्रीय कार्यालय गौशाला, काठमाडौँ। फोन नम्बर 01448 7711। इमेल ठेगाना काठमाडौँ.आश्रम@gmail.com। धन्यवाद। शुभ

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा